0: हो। रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मांग यामाहा रेजियार
0: वर्जर पेंस के घर रंगा उन्हों का लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 बंदा बड़ी आकर्षक उपहार रूपनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेंस
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 032 29 98028 59 321 061 581 871
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061 533 123 98028 50 701 98028 50 702
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
7: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np ल्यान्डमार्क होटल एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513 55 928 विजिट www.landmarknepal.com
8: दुर्गाको कि टाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
9: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560 26579 98560 26579
10: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान 6 बजे कनपन हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 18 गते बिहिबार, तदनुसार सन् 2026 सेप्टेम्बर 3 तारीक, नेपाल सम्बत 1146 भदौ कृष्ण पक्ष सप्तमी तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineanapuna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बाढ़ी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय, 11,000 भन्दा बढ़ीको उद्धार भएको प्रधानमन्त्री शाहद्वारा जानकारी। नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको रासोपा उपनेता पराजुलीको भनाई, उद्धार गर्ने प्रयास जारी रहेको उल्लेख। प्राकृतिक विपत्ति पछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक भएको एमाले नेता थापाको भनाई, उद्धार राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड़। विपदमा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्ने प्रचण्डको भनाई, संकटको समयमा सरकार नागरिकको साथमा हुनुपर्नेमा जोड़। पोखरा 5 मा श्रीमद भागवत महापुराण सप्ताह महायज्ञ शुरू, पहिलो दिनमै 70 लाख भन्दा बढ़ी रकम संकलन। प्रदेश सरकारलाई स्थिर बनाउन जिम्मेवारी लिएको मन्त्री देवकोटाको भनाई, सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दावी। रूसले इरानलाई सुपर सोनिक मिसाइल बनाउन सघाउँदै अफगानिस्तान द्वन्दमा 40,000 जनाको ज्यान गएको प्रतिवेदन सार्वजनिक। र राइजिङ इन अस्ट्रेलिया अन्तर्गत पहिलो खेलमा नेपाल एक हार, पानामा ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू,
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटीजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834। 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराउ।
1: अध्यक्षमा शोभा गौतम,
2: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
2: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुङ्गाना,
2: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
2: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।

प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्याबारे अन्तर्राष्ट्रिय समुदायलाई नेपालले बलियो गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनु भएको छ। रसुवा बाढ़ीका सम्बन्धमा सरकारले गरेका काम कार्यवाही र भावी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तन विश्वव्यापी कारण भएको र असर न्यूनीकरण तथा व्यवस्थापन साझा जिम्मेवारी भएको बताउनु भएको छ। विपदपछिको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा जोखिम बढ़दै गएको बताउनु भएको हो। प्रतिनिधि सभामा सम्बोधनका क्रममा उहाँले भन्नुभयो, यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु पर्ने जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनै पर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी समस्या हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी हो। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। उहाँले विपदमा परेर घरबारविहीन भएका नागरिकलाई तत्काल अस्थायी र दीर्घकालीन पुनर्स्थापनामा सरकार लागिरहेको बताउनु भएको छ। विपद पीड़ित कोही कतै नछुट्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ। प्रभावित विद्युत आयोजनाका सुरुङमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीले खोज तथा उद्धार जारी राखेको उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका विद्युत आयोजनाका सुरुङको खोज तथा उद्धारलाई प्राथमिकीकरण गरेर भइरहेको पनि उहाँले बताउनु भएको छ। घटना भए लगतै प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेको पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहका अनुसार बुधबार दिउँसोसम्म 11,993 जनाको उद्धार गरिएको छ। 3,916 जना सम्पर्कविहीन रहेको पनि उहाँले बताउनु भएको छ। उद्धारपछि अस्पतालमा 292 जना भर्ना गरिएकोमा 182 जना डिस्चार्ज भइसकेको उहाँको भनाइरहेको छ। विपद पीड़ित मध्ये नुवाकोटका 19 अस्थायी आश्रय स्थलमा 2,653 जनाले आश्रय तथा राहत पाएको प्रधानमन्त्रीको भनाइ छ। रसुवाका केही प्रभावित नागरिकलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको उहाँले बताउनु भएको छ। विपदपछि सरकारले आह्वान गरे अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम रहेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। बुधबार दिउँसोसम्म राहत कोषमा 7,88,57,217 रूपियाँ जम्मा भएको छ। जम्मा रकम मध्ये कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा गरिएको उहाँले जानकारी दिनुभएको छ। निकासा रकम मध्येबाट 6,75,00,000 रूपियाँ रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहु गरी 15 पालिकामा पठाइएको प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा जानकारी दिनुभएको छ।

विश्वमंचमा जलवायु न्यायका लागि नेपालले पाइला बलियो बनाउँदै अगाडि बढ़ाएको छ। धेरै पटक हिमताल विस्फोटनसँगै हिमबाड़ीको विनाश नेपालले भोगिसकेको छ। जलवायु न्यायका लागि नेपालको यात्राको बलियो उदाहरण भोटेकोशी हिमबाड़ीबाट भएको क्षति तथा नोक्सानी सम्बोधनको लागि कोष फण्ड फर रेस्पोन्स टू लस एण्ड ड्यामेजमा गरिएको आपतकालीन क्षतिपूर्तिको माग हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भोटेकोशी हिम बाढ़ी विपदलाई जलवायु न्यायका रूपमा तत्काल सम्बोधन गर्न दावी गरेको औल्याउनु भएको छ। वैश्विक तापक्रम वृद्धि र जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि यो खालको विपद भोग्नु परेको तर्क उहाँको रहेको छ। नेपालको यो विपद जलवायु न्यायसँग अति घनिष्ठ रूपमा जोड़िएको पहिलो घटना होइन। विगतमा सोलुखुम्बुमा हिमताल विस्फोट भएर उत्पन्न हिमबाड़ी, हुम्लाको लिमी र मनाङको हिमबाड़ी, मेलम्चीमा ठूलो क्षति गराएको हिमबाड़ीका घटना पनि जलवायु न्यायसँग जोड़िएका घटनाको रूपमा लिइएको छ। मन्त्री चौधरीले भन्नुभयो, नेपाललाई जलवायु न्याय दिलाउन सक्ने उक्त कोषले आफ्नो कार्यविधि अनुसार द्रुत र प्रभावकारी रूपमा कार्य गर्दै नेपाललाई रकम निकासा गर्नुपर्दछ। यसको जिम्मेवारी ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने मुलुकहरूले लिँदै त्यसको भरपाई नेपाललाई गर्नुपर्ने उहाँको जोड़ रहेको छ। उहाँले भन्नुभयो, अरूको गल्तीको दोष सधैं यो तरिकाको विपदबाट नेपालले बिहोरिरहन सक्दैन। विनाशकारी भोटेकोशी हिमबाड़ीबारे लेखिएको उक्त पत्रमा नेपालले जलवायु न्याय पाउनुपर्ने दावी गरेको छ। भदौ 10 गते आएको बाढ़ीले निम्ति आएको क्षतिको प्रारम्भिक विश्लेषण गर्दै कम विकसित र जलवायुको हिसाबले अत्यन्तै जोखिममा रहेको हिमाली देश नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगर्ने योगदान पुर्याएको उल्लेख गरिएको छ। हिमबाड़ी विपत्तिपछिको असाधारण परिणामलाई ध्यानमा राख्दै नेपाल सरकारलाई छिटो र प्रभावकारी सम्बोधनमा सघाउँदै निर्णय लिन भनिएको छ। कोषले पुनस्थापना र नागरिकको पीड़ा कम गर्न सघाउने अपेक्षा गरिएको छ।

माथिबाट ठूलो बाढ़ी आइरहेको छ, छिटो माथिल्लो भागको सुरक्षित स्थानतर्फ जानुहोस्, छिटो सुरक्षित स्थानतर्फ जानुहोस्। भोटेकोशीको बाढ़ीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीहरू नै बाढ़ीको भेलमा विलय भयो। नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक राम हरि खड्का र प्रहरी सहायक हवलदार दिपेन्द्र विष्टको ज्यान गएको छ। उहाँहरूको शव फेला परिसकेको छ। सोही टोलीका प्रहरी सहायक हवलदार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ। त्यो दिनको घटना बताउँदै रिजाल भन्नुहुन्छ, अचानक बाढ़ीको भेल तीव्र गतिमा आउने सूचनापछि हामी स्थानीयवासीलाई सुरक्षित स्थानमा जान माइकिङ गर्दै दौड़िरहेका थियौं। त्यही बेला हामीलाई नै बाढ़ीको चपेटामा पार्यो। रिजालले आफ्नो मोटरसाइकल त्यहीँ छोडेर माथि जंगलतर्फ दौड़िएको र 10 सेकेण्डले गर्दा बाँच्न सफल भएको बताउनुभयो। उहाँलाई यति बेला आफ्नो ज्यान जोगिएको खुशी भन्दा सहकर्मी गुमाएको पीड़ा ठूलो रहेको छ। आँखै अगाडि मानिस, घर र सहकर्मी बाढ़ीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। प्रत्यक्षदर्शीका अनुसार 5-6 जना प्रहरीको टोली स्थानीय बासिन्दालाई जोखिम क्षेत्र छाड्न आग्रह गर्दै दौड़िरहेको थियो। प्रहरीको चेतावनीपछि धेरै नागरिक सुरक्षित स्थानमा पुग्न सफल पनि भए तर नागरिकलाई सुरक्षित बनाउन दौड़िएका प्रहरी भने बाढ़ीको भेलबाट उम्कन सकेनन्। भोटेकोशी बाढ़ीमा नागरिकको उद्धार तथा सुरक्षाका क्रममा नेपाल प्रहरीका 28 जना सम्पर्कविहीन भएको विवरण रहेको छ। 28 जना सम्पर्कविहीन छ, तीमध्ये 3 जनाको शव फेला परिसकेको छ भने 25 जना अझै सम्पर्कविहीन रहेको छ। प्रहरी चौकी टिमुरेका 8, स्याफ्रु बेसीका 3, रसुवागढ़ीका 8, हाकुका 1 र अस्थायी प्रहरी पोस्ट मैलुङका 5 जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यसैगरी बाढ़ीमा नेपाली सेनाका 45 जना र सशस्त्र प्रहरीका 13 जनाका पनि सम्पर्कविहीन भएको विवरण छ। विपदको समयमा नारीको ज्यान जोगाउन अग्र पंक्तिमा खटिने सुरक्षाकर्मी आफै जोखिममा पर्दा खोज तथा उद्धार कार्य पनि थप चुनौतीपूर्ण बनेको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी गर्नु संगठनकै दायित्व भएको बताउनु भएको छ। प्रहरीको पहिलो दायित्व भनेको नारीको जीवधनको सुरक्षा नै हो। यही जिम्मेवारी पूरा गर्ने क्रममा हाम्रा परिवार बेपत्ता छन्, खोज्न हामी नै लाग्नुपर्छ, यो हाम्रो दायित्व हो, उहाँले भन्नुभएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार विपदको समयमा नारीको ज्यान जोगाउने क्रममा आफ्नै सदस्य गुमाउँदा संगठन शोकमा रहेको छ।

रसुवा हिमबाड़ीका कारण बेपत्ता रहेका व्यक्ति जीवित भेटिने आशा मारेका परिवारजनले कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरेका छन्। परिवारजनद्वारा बुधबार दर्जनौ कुशका शव बनाएर पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ। बेपत्ताका परिवारजन र आफन्तले हिन्दू परम्परा अनुसार कुशका शवको अन्त्येष्टि गर्दा पशुपति आर्यघाटमा जनसमुदायको भीड़ लागेको थियो। उनीहरूले बेपत्ता आफन्तलाई सम्झिदाको दृश्य निकै कारूणिक देखिएको थियो। पशुपति क्षेत्र विकास कोषले बेपत्ता भएका व्यक्तिका परिवारजनले आफ्नै तरिका कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गर्दा कोषलाई भने जानकारी नगराएको जनाएको छ। भोटेकोशी हिमबाड़ीको विपद पछिको अवस्थासँग जुझ्न सरकारले मित्र राष्ट्रसँग राजनीतिक र कूटनीतिक समन्वय उच्च बनाएको छ। विपदपछि तत्कालीन आवश्यक राहत तथा उद्धार सामग्रीसँगै भविष्यको पुनर्निर्माण र पुनस्थापनालाई ध्यानमा राख्दै सरकारले विदेशका उच्च नेतृत्वहरूसँग राजनीतिक तथा कूटनीतिक वार्ता र समन्वयलाई सरकारले सक्रिय पारेको हो। जसअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले विदेशस्थित आफ्ना समकक्षीसँग टेलिफोन वार्ता जारी राख्नु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना विदेशी समकक्षी तथा उच्च नेतृत्वसँग लगातार टेलिफोन तथा भर्चुअल सम्वादलाई निरन्तरता दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीले भन्नुभयो, छिमेकी भारत र चीन सहित उच्चस्तरीय निकट समन्वय भइरहेको छ। मन्त्रालयले विदेशस्थित आफ्ना कूटनीतिक नियोगलाई पनि सहकार्य र समन्वय गर्न सक्रिय बनाएको छ। भारत चीन र कोरियाबाट आएका फरेन्सिक विज्ञहरूले सपरीक्षणमा सघाइरहेका छन्, जसमा 19 जना भारतबाट, 5 जना चीनबाट, सिंगापुरबाट 6 जना सहित कोरियाको एक समूह रहेको छ। त्यस्तै अन्य 13 जना डीएनए परीक्षण उपकरण तथा उच्चस्तरीय क्षमताको ड्रोन सहित सिंगापुरबाट बिहिबार नेपाल आउँदैछ। मित्र राष्ट्रसँग लाइडर बेलीब्रिज फ्रिजर, डीएनए परीक्षण किट, भार वहन यन्त्र, शव राख्ने झोला, ड्रोन, जीन सिक्वेन्सर लगायत सहयोग माग गरिएको छ। राहत र पुनस्थापनाका लागि विभिन्न मुलुकबाट आउने क्रम जारी रहेको छ। भोटेकोशी हिमबाड़ीले बगाएर भारत पुर्याएका हालसम्म 19 वटा शव फेला परेका छन्। नेपालको भोटेकोशी, त्रिशुली, नारायणी सहित विभिन्न नदी हुँदै भारत पुगेका 19 वटा शव फेला परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले विपदका बेला नारीको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भएको छ। प्रदेशसभाको हिजोको बैठकमा रासोपाका तर्फबाट भनाई राख्दै वहाँले रसुवाको भोटेकोशी बाढ़ी पीड़ित परिवारले महसुस गर्ने गरी नारीको जीवन रक्षाका काम गरिरहेको बताउनु भएको छ। यो पुस्ताले नसुनेको प्रलय भोगिरहेकाले बाढ़ीले हजारौं परिवारलाई विचलित बनाई त्रिशूली सभ्यताको नाश गरेको वहाँले सुनाउनु भएको छ। उपनेता पराजुलीले भन्नुभयो, उद्धार गर्ने प्रयास जारी छ। जटिल भौगोलिक बनोट छ, कठिन खोज भएको भूगोलमा घटना भएको छ। पर्याप्त स्रोत साधन नभए पनि तीनवटै सुरक्षा निकाय लागिरहेकामा प्रशंसा गर्नुपर्छ। राज्यले आफूसँग भएको साधन मात्र प्रयोग गरेर पर्याप्त ठान्नु हुँदैन, अन्य सहयोग पनि लिनुपर्छ। सूचना केवल तथ्य सार्वजनिक गर्ने उद्देश्यले मात्र नभई पीड़ित परिवार र राज्यका बीच सेतु बन्ने माध्यम बन्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। संकटका बेला पदमा बस्ने मात्र नभई जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै उहाँले प्रभावित क्षेत्रमा आवश्यकता अनुसार हेलिकप्टर ड्रोनबाट काम भइरहेको जानकारी गराउनु भएको छ। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्रै विद्यमान प्राकृतिक विपत्ति पछिको संकटको सामना गर्न सकिने बताउनु भएको छ। प्रदेशसभाको हिजोको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड़ दिनुभएको छ। रसुवाको भोटेकोशीमा भदौ 10 गते गएको विनाशकारी बाढ़ीमा परेर दिवंगत भएकाहरूप्रति श्रद्धांजली दिँदै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले बेपत्ता भएकाहरूको खोजी र राहत तथा पुनस्थापनामा योजनाबद्ध कामका लागि सामूहिक र संगठित प्रयास गर्नुपर्ने बताउनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाल प्रचण्डले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। प्रदेशसभाको हिजोको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै वहाँले संकटको समयमा सरकार नागरिकको साथमा हुनुपर्ने बताउनु भएको छ। भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आम नागरिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ, संयोजक दाहालले भन्नुभएको छ। सुरक्षाकर्मी परिचालनले मात्र पुग्दैन, सँगसँगै जनपरिचालन गर्नुपर्छ। उहाँले संघ, प्रदेश र पालिकासँगै जनप्रतिनिधिलाई पनि विपदको अवस्थामा थप क्रियाशील बनाइनु पर्नेमा जोड़ दिनुभएको छ। विक्रमसम्म 2072 भूकम्प लगायत राष्ट्रिय संकटको घड़ीमा विपक्षीका रूपमा आफूहरूले सरकारलाई साथ दिएको स्मरण गर्दै संयोजक दाहालले बाढ़ीपछि खोज, उद्धार र राहत वितरणमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताउनु भएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा समयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टेल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टेल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
10: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
11: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
11: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
10: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
11: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
10: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, Consultant Anesthesiologist, Dr. Bhupendra Kumar Tulachan, Dr. Vishal Gurung, Consultant Physician, Dr. Anumol Paudel.
0: Ward, ICU, NICU, General and Laparoscopy Surgery Seva, Post-op Seva, Physiotherapy, Endoscopy, Colonoscopy, ECO, TMT, Holter, PFT, Uroflometry, Dialysis Seva, Ra, Akopachar Seva, 24 Ghanta Emergency Seva Sate, Anne Visheshagya Doctor Harudwara, Seva Pradhan Garieko, Jankari Garaudachau.
12: 24 Ghanta Pathology Seva Uplabdacha. Vistri Jankari Kulagi, Padmasri Hospital and Allied Sciences Prali, Pokhara No New Road. Phone Sunne Ekshati, 590162, 590163.
0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
13: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
13: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
13: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
13: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
13: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
13: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
13: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
13: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
13: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
13: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
13: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
13: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
0: फोन 061-572-648, 572-849।
14: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163, 582-844, वेबसाइट www.lagrandi.edu.np।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
16: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नया गाउँ फोन 061-433-342-433-640
20: होम केयर सेवा होम केयर सेवा
21: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
20: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
20: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
20: सुत्केरी नवजात शिशुको हेरचाह
21: क्यान्सर सर्जरी राहतकारी हेरचाह
20: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
21: डाक्टर ल्याब सेवा
20: औषधि डेलिभरी सेवा
21: उपकरण बहाल सेवा
19: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99277
22: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405 98560-33405
23: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
22: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
24: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
25: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
24: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
25: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
26: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
24: नेटलेज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
25: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
24: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
27: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715

जनपन हाइलाइट्समा स्वागत छ। बाँकी रहेका समाचारहरू। गण्डकी प्रदेशका नवनियुक्त ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणेन्द्र देवकोटाले बदलिएको राजनैतिक परिस्थितिका कारण आफू पुनः सरकारमा सहभागी भएको बताउनु भएको छ। बुधबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि प्रतिक्रिया दिँदै मन्त्री देवकोटाले यसअघि आफूले जिम्मेवारीबाट हट्ने निर्णय पनि तत्कालीन राजनैतिक परिस्थितिलाई ध्यानमा राखेर गरेको दावी गर्नुभएको छ। नेतृत्वलाई सहज बनाउन र सरकारलाई ट्र्याकमा ल्याउन मदत पुगोस् भन्ने उद्देश्यले आफूले त्यतिबेला राजीनामा दिएको उहाँको भनाइरहेको छ। देवकोटाले गण्डकी प्रदेश सरकार आफ्नो पूर्ण कार्यकालसम्म सञ्चालन हुने दावी समेत गर्नुभएको छ। पोखरा महानगरपालिका पाँच पर्स्याङ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिरको पुननिर्माणका लागि श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएको छ। पर्स्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शुरू भएको महायज्ञ भदौ 25 गतेसम्म सञ्चालन हुनेछ। महायज्ञको पहिलो दिन बुधबार बिहान शान्ति कलश यात्रा निकालिएको थियो। महायज्ञ उद्घाटन समारोहमा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति तथा वरिष्ठ समाजसेवी प्राध्यापक डाक्टर भरबहादुर खत्रीले धार्मिक तथा सामाजिक कार्यमा आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने बताउनु भएको छ। आत्मसन्तुष्टिका लागि समेत सामाजिक कार्यमा योगदान आवश्यक रहेको उल्लेख गर्दै उहाँले सहयोग सानो ठूलो नहुने धारणा राख्नु भएको छ। पोखरा पाँचका वडाध्यक्ष विष्णु प्रसाद बरालले वडावासीको एकताका कारण वडा नम्बर पाँचले सञ्चालन गरेका विभिन्न कार्यक्रम सफल हुँदै आएको बताउनु भएको छ। महायज्ञमा संगीतमय श्रीमद भागवत कथा प्रवचनसँगै विभिन्न देवलीला तथा धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्। महायज्ञका प्रमुख भाषक पण्डित दीपक प्रसाद पौडेल रहेका छन्। मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव प्रसाद पराजुलीले सन्तानेश्वर महादेव मन्दिर निर्माण अभियानलाई सबैको साझा दायित्वको रूपमा अगाडि बढ़ाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनु भएको छ। महायज्ञ प्रचार प्रसार समिति संयोजक लक्ष्मण बराल अनुसार पहिलो दिनमै 70 लाख रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ।

कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यार्थीका शैक्षिक उपलब्धीलाई मध्यनजर गर्दै विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। समय समयमा विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। यस्तै सिलसिलामा बुधबारदेखि विद्यालयमा पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टर प्रणालीसँगको सहकार्यमा दुई दिने दन्त शिविर शुरू भएको छ। पहिलो दिन कक्षा एकदेखि दश कक्षासम्मका विद्यार्थीहरूलाई मुख स्वास्थ्य सम्बन्धी सचेतना र दाँत परीक्षण गराइएको छ। कक्षा 11 र 12 का विद्यार्थीहरूलाई मुख स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमका साथमा दन्त परीक्षण गरिनेछ। पोखरा स्वर लामाचौरमा रहेको घाटीपाटन टोल विकास संस्थाले रसुवाबाड़ी प्रभावितका लागि 10,000 रूपियाँ सहयोग गरेको छ। संस्थाले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष रुद्रबहादुर थापा पराजुलले जानकारी दिएका छन्। त्यस्तै लामाचौर घाटीपाटनमा रहेको सामुदायिक महिला विकास समितिले पनि 30,000 र दुवै संस्थाका व्यक्तिहरूबाट संकलित 1,14,670 रूपियाँ समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको महिला विकास समितिकी अध्यक्ष गीता किसीले बताएका छन्। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिलीराज भट्टले भदौ 10 गतेको विनाशकारी बाढ़ीबाट पीड़ितहरूको सहयोगार्थ एक महिनाको तलब प्रदान गरेका छन्। प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रंजन अधिकारीले विज्ञप्ति मार्फत एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी गराएका छन्। बाढ़ी प्रभावितहरूको राहत तथा पुनस्थापनाको सहयोग हेतु प्रदेश प्रमुखले सहयोग जम्मा गरेको जनाएका छन्। प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा भोक निन्द्रा नभनी अनवरत खटिएका सुरक्षाकर्मी, मित्र राष्ट्रहरूबाट आएका उद्धार टोली, तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघ संस्था, निजी क्षेत्र, सम्पूर्ण स्वयंसेवी टोली एवं आर्थिक सहयोगदाता समेतलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। पद्म नर्सिङ होम प्रणाली नदीपुर पोखराले बाढ़ी प्रभावितको लागि 1,11,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। बढ़ेकोशी र त्रिशुली नदीमा गत भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि प्रणालीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। नर्सिङ होमले 1,11,111 रूपियाँ बराबरको चेक नवील बैंक लिमिटेडमा रहेको कोषको खातामा जम्मा गरेको जनाएको छ।

भुटेकोशीको बाढ़ीमा गाड़ी नै हेलिएर बेपत्ता भएकाहरूको कुशको शव बनाएर दाह संस्कार गरिएको छ। गोर्खा जिल्लाको पालुङटार पाँच नौखोरबाट दश भदौमा गोसाईकुण्डका लागि गएको गाड़ी नुवाकोटको भैंसेबाट बेपत्ता भएको थियो। बेपत्ता भएका मध्ये हालसम्म पाँच जनाको मात्रै शव भेटिएको छ। अरूको कुशबाट शव बनाएर अन्त्येष्टि गर्न थालिएको हो। बुधबार छ जनाको कुशको शव बनाएर दाह संस्कार गरिएको छ। मर्स्याङदी र चेपे नदीको दोभानमा शवको अन्त्येष्टि गरिएको स्थानीय अगुवा अञ्जन देवकोटाले जानकारी दिएका छन्। बुधबार गाड़ी चालक सागर देवकोटा, राममाया देवकोटा, पद्मा कुमारी देवकोटा, दुर्गा देवकोटा, नानुमाया देवकोटा र सुषमा नेउपानी पोखरेलको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको बताएका छन्। तीन दिनसम्म सास नै पाइने आश थियो। एकजनाको शव भरतपुरमा भेटिएपछि अरू जिउँदो हुनुहोला भन्ने आश हरायो उनले भनेका छन्। त्यसपछि आफन्तहरू शव खोज्न भौतारिनुभयो। नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो। मंगलबार नै सरिता अधिकारी पण्डितको कुशको शव बनाएर अन्त्येष्टि गर्ने क्रममा दाँत पत्ता लागेपछि दाँत नै घाटसम्म लगेर दाह गरिएको थियो। स्थानीय पण्डितहरूको सल्लाह अनुसार नै गाउँले कुशको शव बनाएर अन्त्येष्टि गर्ने निर्णयमा पुगेका हुन्। बाँकी 19 जनाको पनि दैनिक रूपमा क्रमशः दाह संस्कार हुने अर्का अगुवा रवि देवकोटाले जानकारी दिएका छन्।

उद्योगी तथा मेडिकल व्यवसायी खुमा प्रसाद अरियालले बाढ़ी प्रभावित नागरिकको सहयोगको लागि 1,51,00,000 रूपियाँ उपलब्ध गराएको छ। उनले आफ्नो नेतृत्वमा रहेको विभिन्न कम्पनी मार्फत उद्धार राहत र पुनस्थापनाका लागि यो रकम दिएका हुन्। अरियालसँग सम्बन्धित शर्मायन कम्पनी र संजीवनी ग्रुपका तर्फबाट उक्त सहयोग प्राप्त भएको मार्केटिङ प्रमुख ध्रुव शर्माले बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पोखरा दुबई नियमित अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्धनका लागि पोखरा महानगरपालिका र फ्लाई दुबई दुबई एभिएसन कर्पोरेशन बीच सहकार्य सम्बन्धी समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ। आउँदो असोज 7 गतेदेखि शुरू हुन लागेको पोखरा दुबई नियमित उड़ानलाई लक्षित गरी दुवै पक्षबीच द्विपक्षीय समझदारी बनेको हो। उक्त सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कण्डेल र फ्लाई दुबईको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्स एण्ड टुर्सका अध्यक्ष पराशर प्रसाईले हस्ताक्षर गरेका छन्। महानगरपालिकाले आफ्ना सार्वजनिक तथा सड़कका पोल लगायत प्रचार प्रसारका स्थानहरूमा लगातार 15 दिनसम्म प्रचार सामग्री राख्न निशुल्क स्थान उपलब्ध गराउनेछ। यसका साथै महानगरले आफ्ना आधिकारिक डिजिटल प्लेटफर्म सामाजिक सञ्जाल र संस्थागत संचार माध्यम मार्फत पोखरा दुवै उड़ानको प्रवर्धनमा सहयोग पुर्याउनेछ।

0: भोटेकोशी बाढ़ीले रसुवा र नुवाकोटमा पुर्याएको क्षतिपछि बेगनासताल पोखरा यातायात प्रणालीले 1,01,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढ़ी प्रभावित नागरिकको उद्धार र राहतमा सघाउन यो रकम प्रदान गरिएको क्यू संयोजक सन्तोष अधिकारीले बताएका छन्। पोखरा महानगरपालिका 29 स्थित भण्डारडीक खरल्याङ तमु समाजले रसुवाका बाढ़ी प्रभावित नागरिकका लागि 1,17,625 रूपियाँ आर्थिक सहयोग गरेको छ। 10 भदौमा रसुवामा गएको बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका लागि सो रकम सहयोग गर्ने निर्णय समाजले गरेको हो। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: प्राकृतिक विपत्तिमा हाम्रो एउटै अभियान रक्तदान जीवनदान भन्ने नाराका साथ प्राकृतिक विपत्तिमा परि घाइते भएकाहरूको उपचार सहजताका लागि तथा पितृ उद्धार कार्य गाई जात्राको सन्दर्भमा छाङेली नेवाखल पोखराको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम 2083 मिति यही भाद्र 19 गते शुक्रबार कृष्ण जन्माष्टमीको दिन स्थान मल्ल फर्निचर ल्याण्ड न्यू रोड पोखरा समय बिहान 7 बजेदेखि इच्छुक रक्तदाता महानुभावहरूलाई रक्तदानको लागि हार्दिक आह्वान गर्दछौ। रक्तदान गरी पुण्य प्राप्त गर्नुहोस्। आयोजक छाङेली नेवाखला पोखरा।

0: काम ठंडू बाम।
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य

0: अनुभवी एमआरआई टेक्नोलॉजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलॉजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना:
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू: सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, बीबीएस, बीएससी माइक्रोबायोलॉजी, बीएड र बीए, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षा का लागि

0: जनप्रिय बहुमुखी क्याम्पस
1: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061 581 822

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अइ अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560036।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568408082, 98461482।

0: कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कार्य समिति कास्कीले रसुवाको भोटेघोसी बाढ़ी पीड़ितको सहयोगार्थ 1,01,111 रूपियाँ प्रदान गरेको छ। संस्थाले बुधबार आफ्नो 20 स्थापना दिवसका अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम संकलन गरेको हो। रूसले ईरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको सी 430L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न रहेका छन्। कार्यक्रम अन्तर्गत ईरानलाई ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एएनआईले जनाएको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानमा 1 दशक भन्दा लामो समयसम्म चलेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता मिशनले सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। खेल समाचार। नेपाल ए ले राइजिङ इन अस्ट्रेलिया अन्तर्गत पहिलो खेलमा हार बेहोरेको छ। बुधबार सम्पन्न खेलमा तास्मानियाले 2 विकेटको जीत हात पारेको हो। नेपाल ए ले दिएको 193 रनको लक्ष्य तास्मानियाले 49.2 ओभरमा 8 विकेट गुमाएर पूरा गरेको हो। भारतले पानामा 5 पटकको विश्व विजेता ब्राजिल र 2 पटकको विश्व विजेता उरुग्वे विरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि 26 सदस्यीय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक खालिद जमीलले टोली घोषणा गरेका हुन्। टोलीमा मोहन बगान र इस्ट बंगालबाट समान 4-4 खेलाड़ी गरी कुल 8 खेलाड़ी परेका छन्। तर डुरान कपमा उत्कृष्ट गोलरक्षकको पुरस्कार जितेका मोहन बगानका विशाल कैतलाई भने टोलीमा समावेश गरिएको छैन।
1: भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4
0: बाढ़ी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय। 11,000 भन्दा बढ़ीको उद्धार भएको प्रधानमन्त्री शाहद्वारा जानकारी। नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको रासोपा उपनेता पराजुलीको भनाई। उद्धार गर्ने प्रयास जारी रहेको उल्लेख। प्राकृतिक विपत्ति पछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक भएको एमाले नेता थापाको भनाई। उद्धार राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड़। विपदमा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्ने प्रचण्डको भनाई। संकटको समयमा सरकार नागरिकको साथमा हुनुपर्नेमा जोड़। पोखरा 5 मा श्रीमद भागवत महापुराण सप्ताह महायज्ञ शुरू। पहिलो दिनमै 70 लाख भन्दा बढ़ी रकम संकलन। प्रदेश सरकारलाई स्थिर बनाउन जिम्मेवारी लिएको मन्त्री देवकोटाको भनाई। सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दावी। रूसले ईरानलाई सुपरसोनिक मिसाइल बनाउन सघाउँदै अफगानिस्तान द्वन्द्वमा 40,000 जनाको ज्यान गएको प्रतिवेदन सार्वजनिक। बिहान 6 बजेको अनुपम हाइलाइट्समा समाचारको सिलसिला यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: समस्यातर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छाप डिजाइन बे मारेकन खिनानी खनि तोला
5: खनाई दिवा नासर बे, रूपा कोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नई श्याबा मार दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जग मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानरी बेल्ले छ्याबा पोपिन ओछे।
5: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
4: जग मात्र आँगी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रबा ता कृबा ज्याला जाति कृबा छतैरा नत खैमा बिलन चन्नै यामो
4: तोय मिल ती विषया रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा तान निबिन्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025-87-17 98025-87-17।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
8: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
8: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
0: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
10: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
10: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
11: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
10: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
11: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
10: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028750701, 98028750702।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
14: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
16: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
17: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
16: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
17: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
16: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
18: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
16: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।

0: सम्बन्ध गाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560056
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
3: हरेक स्पेंडिंग मा कलेक्टिंग पॉइंट्स

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, इसिजी, इइजी, पिटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-572-849।
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: प्राकृतिक विपत्तिमा हाम्रो एउटै अभियान रक्तदान जीवनदान भन्ने नाराका साथ प्राकृतिक विपत्तिमा परि घाइते भएकाहरूको उपचार सहजताका लागि तथा पितृ उद्धार कार्य गाई जात्राको सन्दर्भमा छाङेली नेवाखल पोखराको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम 2083, मिति यही भाद्र 19 गते शुक्रबार, कृष्ण जन्माष्टमीको दिन, स्थान मल्ल फर्निचर ल्यान्ड, न्यू रोड, पोखरा, समय बिहान 7 बजेदेखि। इच्छुक रक्तदाता महानुभावहरूलाई रक्तदानको लागि हार्दिक आह्वान गर्दछौ। रक्तदान गरी पुण्य प्राप्त गर्नुहोस्। आयोजक छाङ्गेली नेवाखला पोखरा।

0: और समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नभने 93.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं आजको बैठक लिएर। प्राविधिक साथी अरविन्द सहित म सञ्जय। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन नजिकै गर्दा संघको नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढ़ेको छ। आगामी भदौ 20 र 21 गते हुने महाधिवेशनले पोखराका उद्योगी व्यवसायको प्रतिनिधित्व गर्ने नेतृत्व चयन गर्दैछ। कुल 2731 मतदाता रहेको यस निर्वाचनलाई पोखराको निजी क्षेत्रको आगामी दिशा र प्राथमिकता निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि हेरिने गरिन्छ। यसै क्रममा महासचिव पदका उम्मेद्वारका रूपमा सुदीप प्रधानङ्ग चुनावी मैदानमा हुनुहुन्छ। विगत 15 वर्षदेखि हार्डवेयर व्यवसायमा सक्रिय प्रधानङ्ग बिरौटा हार्डवेयर एण्ड सेनेटरीका संचालक हुनुहुन्छ। व्यवसाय संचालनका क्रममा प्राप्त व्यवहारिक अनुभवलाई उद्योगी व्यवसायको नेतृत्व र संस्थागत भूमिकामा प्रयोग गर्ने उहाँको दावी रहेको छ। प्रधानङ्ग 6 वर्ष अघि पोखरा उद्योग वाणिज्य संघको 33 महाधिवेशनबाट कार्य समिति सदस्यका रूपमा संघको नेतृत्वमा प्रवेश गर्नुभएको थियो। लगातार 2 कार्यकाल कार्य समिति सदस्यका रूपमा काम गरेपछि 35 महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित हुनुभयो। उपमहासचिवका रूपमा संघका विभिन्न गतिविधि तथा जिम्मेवारीमा सक्रिय रहँदै आएको अनुभवलाई उहाँले अहिले महासचिव पदको उम्मेद्वारीको आधारको रूपमा प्रस्तुत गर्नुभएको छ। व्यवसायको समस्या सुन्ने मात्र होइन, समाधानको लागि परिणाम निकाल्ने उहाँको मुख्य चुनावी सन्देश हो। बजारको अनिश्चितता, लगानीको वातावरण, व्यवसाय सञ्चालनका चुनौती, सरकारी नीति तथा समय समयमा आउने संकटले निजी क्षेत्र दबावमा रहेको उहाँको बुझाइ छ। त्यसै गरी पोखरामा पर्यटन, व्यापार, सेवा तथा अन्य व्यवसायका प्रशस्त सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई पर्याप्त आर्थिक परिणाममा रूपान्तरण गर्न नसकिएको उहाँको धारणा छ। समस्या पहिचान, वर्गीकरण र प्राथमिकता निर्धारण गर्दै सम्बन्धित सरकारी तथा सरकारवाला निकायसँग प्रभावकारी संवाद र सहकार्य गर्ने उहाँको योजना छ। बलराम आचार्य नेतृत्वको समूहबाट महासचिव पदमा उम्मेद्वारी दिनुभएका सुदीप प्रधानङ्गसँग आज हामी उहाँको उम्मेद्वारी, चुनावी एजेण्डा, व्यवसायका समस्या, संघको भूमिका र आगामी कार्ययोजनाबारे कुराकानी गर्दैछौ। सुदीप सर नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रममा। सबभन्दा पहिले पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा यहाँ महासचिव पदमा उम्मेद्वारी दिँदै हुनुहुन्छ, त्यसको लागि हार्दिक शुभकामना छ। यो महासचिव पदमा उम्मेद्वारी दिने निर्णय चाहिँ किन गर्नु पर्यो? तपाईँको उम्मेद्वारीको चाहिँ मुख्य आधार के हो?
2: यो उम्मेदवारी किन भन्दै गर्दाखेरि सर्वप्रथम त म एक आफै व्यवसायी, विगत 15 वर्षदेखि म हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएँ। हार्डवेयर व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि विभिन्न संघ संस्थाहरूदेखि सबै कुरा खाँदै आउँदा आएर 6 वर्ष अगाडि 3 कार्यकाल अगाडि म सुरुमा खुला रूपमा कार्य सदस्यमा आएँ र त्यसपछि पनि सम्पूर्ण साथीहरूसँग मिलेर दोस्रो कार्यक्रम पनि कार्य समिति सदस्यमै आएँ। त्यस पश्चात चाहिँ पहिलो चरण, पहिलो खुर्कीलाई चाहिँ हाम्रो पदाधिकारीको सानो पद, सबभन्दा तल्लो पद भनेको उपमहासचिव, अहिले हाल म उपमहासचिव पदमा छु र उपमहासचिव पदमा काम गर्दै गर्दाखेरि उपमहासचिव पदको जिम्मेवारी भनेको चाहिँ महासचिवज्यूको लाइकको पछाडिको ब्याकग्राउन्डमा बसेर काम गर्ने र महासचिवज्यूले काम गर्न नभ्याउँदाखेरि नसक्दाखेरि व्यस्तताको कारणमा र उहाँलाई ब्याक सपोर्टमा चाहिँ म उपमहासचिव पदमा अहिले कार्यरत छु र अहिले पनि यो जिम्मेवारी मैले महासचिवज्यू को अनुपस्थितिमा चाहिँ मैले राम्रोसँग जिम्मेवारी मैले पूरा गरेकै छु र यसपछिको चरण चाहिँ उपमहासचिवपछि चाहिँ अब महासचिवको चरणमा चाहिँ काम गर्ने एउटा अवसरको लागि पनि म महासचिव पदमा आएको छु।
1: अब तपाईँको मुख्य चुनावी सन्देश चाहिँ व्यवसायको समस्या सुन्ने मात्र होइन, समाधानको लागि परिणाम निकाल्ने भनेर चाहिँ तपाईँले भनिरहनु भएको छ होइन। अब यो व्यवहारमा चाहिँ यो विषय चाहिँ कसरी कार्यान्वयन गर्नुहुन्छ?
2: यस्तो छ, तपाईँको व्यवसायको हरेक ठुलोदेखि सानाहरू अलग अलग चुनौतीहरू रहेका छन्। त्यसलाई चरणबद्ध रूपमा गएर सबै व्यवसायको एकै प्रगतिको समस्याहरू छैन। जस्तै म हार्डवेयर व्यवसायी हो भने मेरो हार्डवेयर सम्बन्धीको ट्रान्सपोर्टेसनदेखि लिएर भिसिटिएसदेखि लिएर इम्पोर्टदेखि लिएर हरेक अलग अलग समस्या छन् भने सुन जातिको तपाईँको छुट्टै खालको प्रगतिको समस्या हुन्छ। उहाँको सुन खरिददेखि लिएर तपाईँको देखि नहुने समस्या बिलदेखि हरेक समस्याहरू हुन्छन्। त्यसले गर्दा विभिन्न वस्तुगतको आफ्ना समस्याहरू हुन्छ, त्यसलाई हामीले एकदम भित्री रूपमा ग्राउन्ड लेभलमा गएर साना साना समस्याहरू के छन् त्यो सम्बन्धी चाहिँ हामीले एउटा एउटा साना साना समस्याहरू केलाउँदै गएर उहाँसँग सहकारी गरेर हामीले निकायहरूसँग कसरी कोर्डिनेसन गरेर हुन्छ त्यो कोर्डिनेसन गरेर चाहिँ हामी त्यसलाई निवारणतिर जानेछौँ।
1: पन्ध्र वर्षदेखि तपाईँ हार्डवेयर व्यवसायमा हुनुहुन्छ, व्यवसायका रूपमा तपाईँले भोग्नु भएको तपाईँको अनुभवले तपाईँको नेतृत्व शैलीलाई कसरी प्रभावित गर्न सक्छ?
2: यसो सर्वप्रथम त म खुद आफै हार्डवेयर व्यवसाय हुँदै गर्दाखेरि जुन विगत पन्ध्र वर्षदेखि विभिन्न बाधा व्यवधानहरू तपाईँको अडचनहरू भोग्दै हामी यहाँसम्म पुग्यौँ, हरेक कुराहरू छन्। अब अहिले भन्नु नै हुन्छ भने कुनै पनि व्यवसाय गर्दाखेरि व्यवसायको लगानी भन्दा पनि व्यवसाय गर्ने ठाउँमा लगानी गर्नुपर्ने स्थिति छ, तपाईँको सामान मगाउने बेलादेखि लिएर तपाईँको ट्राफिकको समस्यादेखि लिएर हरेक नीति नियमको कुराहरूदेखि लिएर जो तपाईँको विधिवत रूपमा काम गरिरहेको व्यक्ति भन्दा तपाईँको अनधिकृत हिसाबले कहीँ पनि दर्ता नगरिकन अनधिकृत हिसाबले काम गर्ने व्यवसायीहरूले जुन थायित्व रूपमा संस्थामा काम गरिरहेको छ, जुन थायित्व रूपमा जुन विभिन्न करहरू तिरेर अगाडि बढेर काम गरिरहेको छ, उहाँलाई अलिकति समस्याहरू कुराहरू छन्। जस्तो उदाहरणको लागि मानौ, जस्तै अलिकति अगाडि मात्रै नेपालमा तपाईँको डलरको समस्या अलिकति भयो, त्यो गर्दै गर्दा सरकारले यति छिटो निर्णय लियो कि तपाईँको सबै चिज चाहिँ 100% एलसीमा मगाउनु पर्छ भन्ने भयो। जस्तै मानौ मैले 1 करोडको सामान मगाउनु छ भने 1 करोड 10 लाख रुपियाँको मैले 100% क्यास डिपोजिट गरेर एलसी बनाउनु पर्ने अनि बल्ल मैले सामान इम्पोर्ट गर्नु पर्ने। जुन सामान हामीले इम्पोर्ट गर्दाखेरि हाम्रो एउटा हाम्रो गुडविलको हिसाबले हामी पुरानो व्यवसाय भएको हिसाबले जस्तो जुन थायित्व रूपमा जुन विभिन्न करहरू तिरेर अगाडि बढेर काम गरिरहेको छ, उहाँलाई अलिकति समस्याहरू कुराहरू छन्। जस्तो उदाहरणको लागि मानौ, जस्तै अलिकति अगाडि मात्रै नेपालमा तपाईँको डलरको समस्या अलिकति

0: भनिनुभयो तर अब अहिले उताको बाहिरको चाहिँ हामी विदेशबाट मगाउँछौँ उहाँले चाहिँ एलसीको बानी परिसक्यो उहाँले चाहिँ अब त्यसलाई एलसीमै जानुपर्छ अब यसरी जाउँ बरु 2% एक्स्ट्रा दिन्छौँ भन्ने तर हामीलाई 100% एलसी नै चाहिन्छ भन्ने तर यो कुराहरू सरकारले लिने सानो कुरा हुन्छ उहाँले उहाँको नजर तर त्यसले चाहिँ हाम्रो व्यवसायले धेरै फरक परिरहेको हुन्छ त्यो जस्तै मैले एउटा उदाहरण मात्र दिएँ त्यो एलसीको नीतिले तपाईँको लगभग मध्यम वर्गीय व्यापारीहरू धेरैलाई असर गरेर कतिजना विस्थापित हुनु पर्यो यस्ता यस्ता कुराहरू नीतिगत कुराहरू साना साना कुरा धेरै कुराहरू छन् त्यस्तै नीतिगत कुराहरू चाहिँ टुरी पोइन्टमा जुन बेलामा जुन समस्या आउँछ त्यही बेलामा यो कुरा बेची गयो भनेर सरकारसँग चाहिँ हामीले कोर्डिनेसन गरेर जनसरकारको विरोध गरेर गर्नुपर्ने स्थिति चाहिँ आउँछ त्यो बेलामा चाहिँ हामी सरकारसँग सहकार्य गर्ने पनि हो र सरकारसँग चाहिँ सरकारले कतिपय लिएको नीतिमा चाहिँ ठिक छैन भने त्यसलाई हामी अडिएर चाहिँ भनौँ उहाँहरूलाई चाहिँ सावधान गर्ने पनि हो हामीले चाहिँ
1: तपाईँले अघि भन्नुभयो जस्तै तपाईँले दुई कार्यकाल चाहिँ कार्यसमिति सदस्यमा रहेर काम गर्नुभयो होइन अहिले उपमहासचिवको रूपमा कार्यरत हुनुहुन्छ तपाईँको आशय भनेको मैले सानैदेखि भनौँ न एउटा खालको चाहिँ कार्यसमितिमै रहेर चाहिँ काम गर्दै सिक्दै आएँ भन्ने खालको चाहिँ आशय तपाईँले प्रकट गर्नुभयो यो दुई कार्यकालले तपाईँलाई खासमा पोखरा उद्योग वाणिज्य संघमा रहेर काम गर्न चाहिँ कसरी सिकायो
0: अब यो उद्योग वाणिज्य संघमा चाहिँ भनौँ न मैले अघि सुरुमा पनि भने म आफ्नो व्यवसायहरू भए पनि त्यहाँ गएर हरेक वस्तुगतहरूसँग भेटघाट हुने उहाँको समस्याहरूदेखि लिएर त्यहाँको अवसरहरूदेखि लिएर हरेक कुराहरू बारे बुझ्ने मैले अवसर पाएँ तपाईँको दुई वर्ष कार्यकालमा सदस्य हुँदै गर्दाखेरि तर त्यो दुई वर्ष कार्यकाल सदस्य हुनुमा र पछि आएर पदाधिकारी महासचिव हुँदाखेरि पनि तपाईँ एक तलमाथि आउने बित्तिकै पनि तपाईँले धेरै लिएरमा फरक हुने जस्तै हरेक ठाउँमा जानेदेखि लिएर हरेक कुराहरू होइन जस्तै हामीले भन्छौँ कतिपय चिज यहाँ समस्याहरू मात्र छ भन्छ त्यहाँ अवसरको कुराहरू पनि धेरै हुन्छन् होइन जस्तै साना साना कुराहरूको समस्या पनि हामी नै बसेर पनि समाधान गर्न सक्छौँ कि जस्तै यो मैले उदाहरणमा चाहिँ दिउँ त्यसलाई अन्य ठाउँमा लिनु होला जस्तै हाम्रो बाटो अगाडि खाल्टो परिरहेको छ सबैजना हेरेर बस्छौँ त्यसमा भनौँ अन टाइम तपाईँको त्यही बेलामा निकाय वा वडा स्तरीय कुनै पनि ठाउँबाट त्यसलाई खाल्टो पुरिहाल्यो भने त्यो खाल्टो बन्द भनौँ न त्यो खाल्टो ठुलो हुन पाउँदैन र त्यही पुरिहाल्छ र त्यसलाई त्यतिकै छोड्दैन भोलिको पानीले त्यो खाल्टोलाई झन् ठुलो बनाउँदै जान्छ समस्या भने त्यस्तै हो समाधान भनेको चाहिँ अन टाइम तपाईँले त्यसलाई पुर्नु भयो भने त्यो समस्याबाट समाधान भयो अर्को नयाँ बाटोमा हिँड्न पायो भने तर अहिले हाम्रो व्यवसायको समस्या कस्तो भने साना साना कुरामा मात्र अल्झिनुपर्ने स्थिति छ कि त्यसलाई चाहिँ हामीले कोर्डिनेसन गरेर स्थानीय तहदेखि लिएर राज्य तहसम्म चाहिँ कोर्डिनेसन गर्दै गयो भने सानो सानो जुन होलहरू भनौँ न समस्याको होलहरू हामीले त्यसलाई पुर्दै गयो भने चाहिँ भोलि गएर चाहिँ हामी ठुलो अवसरहरू हुन सजिलो हुन्छ
1: अब उपमहासचिवको रूपमा काम गर्दा प्राप्त अनुभव मध्ये चाहिँ अब तपाईँले अघि भन्नुभयो नि यो उपमहासचिव भनेको चाहिँ महासचिवको लागि पनि तयारी हो भनेर चाहिँ भन्नुभयो होइन महासचिवको जिम्मेवारीको लागि सबैभन्दा महत्वपूर्ण अनुभव चाहिँ के हुँदो रहेछ
0: महासचिवको लागि भन्नु त सबभन्दा अब कुनै पनि संस्थाको ब्याकबोन भनेकै महासचिव हो जुन त्यहाँको प्रशासनिक कामदेखि लिएर हरेक कुराहरू मेन अब तपाईँको अफिसलाई म्यानेजमेन्ट गर्नेदेखि लिएर कार्यक्रम चलाउनेदेखि लिएर तपाईँको अब आउने भोलिको फर्दर प्लानिङलाई कसरी गर्ने भने अध्यक्षको पछाडि बसेर ब्याकबोनको हिसाबमा काम गर्ने नि हो त्यसमा प्रशासनिक हिसाबले पनि म भनौँ एकाउन्ट फिल्डबाटै अगाडि आएको पनि हो म बिजनेस गर्नुभन्दा अगाडि म एकाउन्ट फिल्डबाट अगाडि आएको पनि त्यसमा प्रशासनिक हिसाबमा कसरी प्रशासनलाई हाम्रो अहिलेको हालको उद्योग वाणिज्य प्रशासनलाई चाहिँ कसरी अगाडि बढाउने र हाम्रो उद्योग वाणिज्यले चाहिँ हाम्रो सरकारी निकायको प्रशासनिक जुन के अरे सरकारी निकायहरू छ उहाँसँग नि टुडी पोइन्टमा कसरी अगाडि बढ्ने अब अहिले अन्यथा त नलाओस् अब अहिले कस्तो भइरहेको छ भने कुनै पनि एउटा कार्यक्रम यसलाई मैले पहिले भने अन्यथा नलाओस् जहाँसम्म चाहिँ हामी सबैजना कुनै पनि कार्यक्रममा चाहिँ अरूमा पनि समयमा कार्यक्रम सुरु नहुने कार्यक्रमको लागि कार्यक्रम हुने र समयमा सुरु नभए ढिलो सुरु भएर भनौँ अन टाइम नभएपछि जो व्यक्तित्व विशेष व्यक्तित्व चाहिने त्यो व्यक्तित्व त्यहाँ नभइदिने र सबभन्दा पहिला चाहिँ समयको पाबन्दीलाई मध्यनजर गर्नुपर्छ जस्तै व्यवसायीलाई त सबभन्दा ठुलो महँगो भनेकै समय हो समय एकदम मूल्यवान हुन्छ सबै कुरा चाहिँ समय अनुरूप कार्यक्रमदेखि लिएर कार्यक्रमलाई कार्यक्रम मात्र होइन कि तपाईँको व्यवसायको लागि चाहिँ टु दि पोइन्टमा राउन्ड टेबलमा टु दि पोइन्टमा उहाँको समस्या के छ त्यो समाधान के छ अबको अवसर के छ भनेर कुनै पनि चिजहरू चाहिँ व्यवसायलाई पनि एकदम ह्याङ नहुने गरेर एकदम भनौँ न लामो समस्या पुर्न नपर्ने कसरी हुन्छ अगाडि बढ्न सकिन्छ भनेर चाहिँ टु दी पोइन्टमा चाहिँ एउटा टाइम लिमिटमा यति बजीदेखि यति बजीसम्म यसरी जाउँ भन्ने खालकोमा चाहिँ म पक्कै पनि गर्न सक्छु जस्तो लाग्छ
1: तपाईँले भन्नुभयो महासचिव संघको प्रशासनिक तथा संस्थागत

0: रूपमा चाहिँ यो एउटा महत्वपूर्ण पद हो भनेर भन्नुभयो होइन. महासचिवका रूपमा तपाईँले गर्ने चाहिँ पहिलो प्राथमिकता काम वा भनौँ यो यो यो यो गर्छु म महासचिवको रूपमा गइसकेपछि भन्ने त तपाईँले बुदागत रूपमा त्यो बनाउनु भयो होला नि त. प्राथमिकताका विषयहरू के छन्?
1: अब तपाईँलाई सर्वप्रथम त के भन्नुपर्छ भने हामी उद्यमसम्म आउँदै गर्दाखेरि म महासचिव पदमा आउँदै गर्दाखेरि म कुनै नेता बन्न आएको होइन, म व्यवसायको प्रतिनिधिको हिसाबले म उभिन आएको होइन. हामी चाहिँ कुनै पनि झुटो आश्वासन दिएर म यो बनाउँछु त्यो बनाउँछु भन्न सही बुझे तपाईँको लामो लेख्ने होइन कि अब आउने समस्याहरू के छन् त्यसलाई कसरी जाने, अब जुन उद्यमसँग हाम्रो अग्रजले कसरी गरेर काम गरिरहेका कामहरूलाई पनि आत्मसात गर्दै गरेर त्यसलाई कसरी अगाडि बढाउने, त्यो सँगसँगै अहिले नयाँ जेनेरेसनमा आएको समस्याहरू नयाँ जेनेरेसनका अवसरहरू त्यसलाई कसरी अगाडि बढाउने भन्ने रहेको छ. जुन अगाडि अग्रजहरूले गर्दै आउनुभएको अहिलेसम्म चल्दै आएको जुन परम्परागत जुन हामीलाई आवश्यकता भएको चिजलाई मैले कन्टिन्युटी लाने नै छु र त्यसमा पछि थप अहिलेको आवश्यकता अनुसार गर्नुपर्ने जसरी डिजिटलाइजेसन भइसकेको छ धेरै कुराहरू होइन त्यसलाई पनि अगाडि लाने छु. र यसमा अर्को म के थप के कुरा जोड्छौँ भने चाहिँ हामी अहिले भनौँ न विकसित हुनेतिर लागिरहेका छौँ भनौँ न फुल्ली एकदम म्यानेजमेन्टमा पनि नभएको हाम्रो सम्पूर्ण देशै त्यसलाई उदाहरणको लागि हाम्रो आन्तरिक राज्य कार्यालयमा तपाईँको अहिले अनलाइन फर्म भरेर तपाईँको ट्याक्स तिरिन्छ तर सबैको त्यो क्षमता त छैन नि त अनलाइन ट्याक्स तिर्ने एउटा कुनै पक्षको छ होला कुनै व्यक्तित्वहरूको छ तर सबैलाई छैन. अब त्यो अनलाइन तिर्नको लागि चाहिँ तपाईँको कति व्यक्ति चाहिँ आन्तरिक राज्य कार्यालयको बाहिरपट्टि गएर उसको 5,000 फाइन के अरे ट्याक्स तिर्नु छ भने उसले बाहिर गएर 5,600 रुपियाँ बढी बाहिर तिर्दा उसले ट्याक्स तिर्नु परिरहेको छ. जब उसले अनलाइन फर्म भर्न नजानेर अरूलाई फर्म भर्न लगाउनु पनि छ त्यसको लागि हाम्रो सहजताको लागि अहिले हाम्रो अहिलेको हालको कार्य समितिले आन्तरिक राज्य कार्यालयमा हामीले त्यहाँ एउटा पोखरा उद्यमी सङ्घले जीआईजीसँग कोर्डिनेसन गरेर अन्तर्राष्ट्रिय बोर्डसँग हाम्रो आफ्नो एउटा अफिस राखिदिएका छौँ. त्यहाँ तपाईँको अनलाइन सम्बन्धी तपाईँको ट्याक्स तिर्नको लागि सबै कामहरू हामी त्यहाँ गरिदिन्छौँ निशुल्क. तपाईँको एउटा प्रिन्ट निकालेको पेपरको पैसा पनि लाग्दैन. त्यो मैले किन भन्दै गर्दा एउटा मैले यो भन्नुको कारण चाहिँ हामीले उद्यमी सङ्घले अहिले हालको कार्य समितिले गरेको त्यो मैले कामको जानकारी पनि गराएँ र मैले गर्ने काम भनेको पनि जुन अगाडिको पिढी र पछाडिको पिढीलाई जोड्ने जस्तै सरकारी निकायदेखि लिएर हरेक सेक्टरमा चाहिँ हरेक लेभलको मान्छेहरू जान सकोस्, जुन अगाडि तपाईँ अनलाइन चलाउन नसक्ने व्यक्तिले पनि व्यवसायमा अगाडि फर्क मार्न सकोस् र अब आउने नयाँ पिढी जुन अनलाइनमा गएर तपाईँको डिजिटलाइजेसनमा गएर जसरी अगाडि बढ्न सक्ने क्षमताको व्यक्तिहरू छ उहाँहरूलाई पनि हामी साथमा साथ हातमा हात दिएर अगाडि बढ्न सकोस् भन्ने रहेको छ.
0: अब तपाईँले उद्योगी व्यवसायका समस्यालाई वर्गीकरण गरी प्राथमिकताका आधारमा समाधान गर्ने भन्नुभएको छ होइन. अहिलेका उद्योगी व्यवसायले भोग्दै गरेका चाहिँ शीर्ष समस्याहरू वा प्रमुख समस्याहरू चाहिँ के हुन् जस्तो लाग्छ?
1: अब अहिलेको मेन समस्या भनेको त बजार भनेकै सप्लाई एन्ड डिमान्डको चेन हो. अहिले बजारमा डिमान्डको नै समस्या भएर व्यवसायले सप्लाई गर्न नसकिरहेको स्थिति छ. भनौँ नेपालमा अब दैवी प्रकृतिदेखि लिएर हरेक कुरा ल्याइरहेको छ बजारमा. जब मान्छेको फ्लो हुँदैन तब तपाईँको व्यापारको कम हुने सम्भावना हुन्छ. जस्तो कन्ज्युम गर्ने व्यक्ति नै चाहियो नि सबभन्दा पहिला त तपाईँको. त्यो भएपछि कसरी हुन्छ कन्ज्युम बढाउनु पर्यो सबभन्दा पहिला. त्यसको लागि चाहिँ भनौँ न अर्को एउटा समस्या पनि के छ भने अनैतिकृत हिसाबले चाहिँ अब डिजिटलाइजेसनमा त जाने त भनिराखेका छौँ गरि पनि राखेका छौँ तर यसको चाहिँ अलिकति दुरुपयोग भएको जस्तो नै लाग्छ. जस्तै जो ट्याक्समा बसेर सबै विधिवत रूपमा बसेर तपाईँले कुनै ठाउँमा एउटा सामान किन्नुभयो भने त्यहाँ गएर सुब वारेन्टीदेखि लिएर हरेक कुराहरू हुन्छ. जस्तै मेरो पसँग कोही आउनुभयो भने मैले सामान दिएँ भने यो सामानमा यति यति वारेन्टी यो समयको वा त्यो सामानमा केही समस्या आयो भने म जिम्मेवारी छु है के भने ल्याउने चाहिँ भन्ने हिसाबमा हामी व्यवसाय गरिराखेका छौँ भने यो अलिकति डिजिटलाइजेसनको बिजनेसमा पनि चाहिँ अहिले चाहिँ हाल चाहिँ अनलाइनको बिजनेसमा अलिकति भनौँ न थोरै सबै त नभनौँ तपाईँको अलिक ठगी हुने मोबाइल भनौँ न अनलाइनमा एउटा देखाउने अर्को बिक्री गरिदिने त्यो हिसाबको अलिक समस्याहरू ट्याक्स नतिरिकन बिक्री गरिदिने उसको भन्ने बेला वारन्टी भन्ने दिने तर नदिने समस्याहरू त्यसको धेरै विविध समस्याहरू छन्. अब नीतिगत हिसाबमा पनि धेरै कुराहरू छन्. जस्तै तपाईँको पहिला मैले इम्पोर्ट गर्न लागेको 15 वर्ष भइसक्यो. तपाईँको संहिता आउनुभन्दा अगाडिसम्म घरेलुको ऋण तपाईँको पोखरामै हुन्थ्यो भने अब अहिले आएर संहिता पश्चात इम्पोर्ट भनेको देश बाहिरबाट आउने चिज हो. त्यो रिन्यू त्यो फर्म चाहिँ तपाईँ काठमाडौँ जान्छ भनेर घरेलु फर्म गयो र त्यो 2500 रुपियाँ रिन्यू गर्नको लागि यति समस्या छ कि अब काठमाडौँ जाऊ आऊ होइन भन्ने बेला अनलाइन भनिन्छ. त्यो अलिकति सरकारी निकायहरू अलि त्यहाँको स्टाफहरू चाहिँ अलिकति त्यो बारेमा जानकार नहुनु त्यस्तो कुरा धेरै छन्. सबभन्दा पहिला चाहिँ ट्याक्स दिनुभन्दा अगाडि चाहिँ बजारमा कसरी हुन्छ, बजार सेल के बढाउनु पर्यो बजारमा, त्यसको आपूर्ति त्यो भन्दा इन्कम एन्ड एक्सपेन्सेस भने जस्तै तपाईँको सप्लाई एन्ड डिमान्डको त्यही सबभन्दा मेन चाहिँ यहाँको व्यवसायकोलाई व्यवसाय नै बढाउनु पर्यो, व्यवसायले कसरी बढाउन सकिन्छ भन्ने एउटा कुरा हो। र त्यो सँगसँगै चाहिँ हाम्रो नेपाली प्रडक्टहरूमा चाहिँ पनि कसरी बढाउने, हामीले बाहिरबाट ल्याएर बिक्री गर्दा बिक्री मात्र गर्नु हाम्रो भनौँ नेपालको लागि कि सटेन मात्र तपाईँको नाफा होला, तर लामो यात्राको व्यापार गर्नु छ भने उत्पादनै हो, उत्पादनमा कसरी जोड दिने। र त्यो सँगसँगै तपाईँ हामीले एउटा मनन गर्नुपर्ने के छ भने हामीले दैनिकी उपभोग्य चिजमा चाहिँ नेपाली प्रडक्ट कतिको युज गरेका छौँ, कमसे कम पनि तपाईँको लवाईमा कपडा लाउनु भएको छ भने तपाईँ जुत्तादेखि माथि टोपीसम्म चाहिँ मिनिमम पनि केही न केही एउटा वस्तु चाहिँ तपाईँको नेपाली प्रडक्ट चाहिँ लाउने बानी हुनुहुन्छ। जस्तै अहिले मैले मेरै उदाहरण दिनुहुन्छ भने मैले आजकल नेपाली जुत्ता भन्दा अरू म लगाउँदै लाउँदिनँ, कमसेकम म जति म जस्तै गरेर मैले लगाउँला तपाईँले लगाउँला सबैले त्यो लगाउन थालेपछि त डिमान्ड त बढ्यो नि त, त्यो गरेर तपाईँको थुपा थुपाले समुद्र गर्ने हो। अब तपाईँ एनालाइसिस गर्ने हो भने तपाईँको टुथपिक के भन्नुहुन्छ तपाईँको करोडौँको तपाईँको इम्पोर्ट हुन्छ, अब टुथपिक पनि तपाईँको नेपालमा भनेको टुथपिकहरू चलाउने गरौँ होइन, अब क्वालिटी वाइज पनि तपाईँको त कम्पेयर गर्नुपर्ने नै होला, तर त्यही पनि सकेसम्म हरेक व्यक्ति व्यक्तिबाटै सुरु हुने कुरा हो, तपाईँ हामीबाटै व्यक्ति व्यक्तिबाटै तपाईँको नेपाली प्रडक्ट युज गर्न सुरु भयो भने त्यही अनुसार तपाईँको बजारमा डिमान्ड पनि बढ्छ नेपाली प्रडक्टको र यहाँको उत्पादन पनि बढ्छ।
0: अब अहिले तपाईँले भन्नुभए मुताबिक अहिले बजारको अनिश्चितता होइन डिमान्ड अलिकति विक भइरहेको छ, कमजोर माग, अब यसमा पृष्ठभूमिमा हामीले भोगिरहेका विभिन्न समस्याहरू पनि हुनसक्छ, प्राकृतिक विपत्ति पछिल्लो समयमा आएको छ होइन, यो चाहिँ जोस अहिले बजार त्यति धेरै आर्थिक चलायमान भएको अवस्था छैन, अनिश्चितता छ बजारको, कमजोर माग छ होइन, यो समस्या भोगिरहेका छन् उद्योग व्यवसायले, संघले यसमा चाहिँ तत्काल के गर्न सक्छ?
1: तत्कालै भन्दा पनि अब हामीले यसो कोर्डिनेसन गरेर चाहिँ कसरी व्यापार बढाउनुको लागि कसरी जान्छौँ भन्दा हरेक निकायसँग कोर्डिनेसन त गरिराखेकै छौँ होइन, अब यसमा चाहिँ मेन चाहिँ व्यापार बढाउनुको लागि चाहिँ डिमान्डै बढ्नु पर्यो। यो चाहिँ अलिकति भयावह स्थिति एउटा कस्तो भयो भने चाहिँ जुन खर्च गर्ने वर्गहरू छ, खर्च गर्ने वर्ग चाहिँ एनी हाउ तपाईँको बाहिर जाउँ भन्ने खालको कन्सेप्टहरू पनि रहेको हुन्छ, यसलाई ग्राउन्ड लेभलबाटै भनौँ न अब यहीँ के गर्न सकिन्छ कि भन्दा एउटा वातावरण पनि बनाउनु पर्यो। फेरि यो होइन कि संसार खुला छ बाहिर यहाँ कुनै अवसर नहुँदै गर्दाखेरि हामीलाई यहीँ राख भन्ने पनि होइन कि यसलाई हामीलाई अवसरको अवसर प्रदान उहाँहरूलाई गर्नु पर्यो। त्यो सँगसँगै अहिलेको विकराल स्थिति कस्तो छ भने यहाँको सम्पत्ति बेचेरै बाहिर जाने पनि स्थिति रहेको छ परिवारहरू नै, अब यसको सबै तिखा मिठा कुराहरू जुन यहाँ बस्नुको फाइदा र उसले इन्टरनेसनल रूपमा बाहिर जानुको फाइदा, बाहिर जाँदै गर्दाखेरि करेन्सीको हिसाबले मात्रै बलियो हो नि त, जस्तै कुनै ठाउँमा गयो भने त्यहाँको एक रुपियाँ हाम्रो 170 रुपियाँ होला, आफ्नो ठाउँमा छ करेन्सीको हिसाबले मात्र बलियो हो, त्यो हाम्रो त्यहाँको इन्कमले पनि यहाँ रेमिडेन्सले पनि नेपाल चलेको त्यो अकाट्य पनि हो, तर ओभरअल रूपमा चाहिँ उसको जीवनीमा के फरक पर्छ, उसले देशमा गएर कमाउँदै गर्दाखेरि उसले आर्थिक मात्र कमायो कि आर्थिक मात्र कमाउँदाखेरि उसले अरू धेरै चिज गुमाएको हो कि, र त्यसलाई यहाँ पुनर्स्थापन कसरी गर्न सकिन्छ कि, उसको परिवारसँग बस्दै गर्दाखेरि यहाँको देशको पनि विकास उसको आफ्नो पनि विकास त्यसलाई कसरी गर्न सकिन्छ कि भन्नु, त्यो अलिकति मनोविज्ञान हिसाबले तपाईँ स्कुल लेभलबाट पनि कसरी लान सकिन्छ कि भन्ने त्यो एउटा पनि हो। त्यो सँगसँगै चाहिँ यहाँको आर्थिक चलायमानको लागि चाहिँ हरेक खालको फेयरहरू गर्नुपर्ने चिजहरू पनि धेरैहरू छन्, जस्तै अब बिस्तारी अब अन्तर्राष्ट्रिय विमानस्थल चलाउनको लागि नै अनुपहरहरू बाँडसँगै ठुलो सङ्घर्ष गरेर बल्ल बल्ल अन्तर्राष्ट्रिय विमानस्थल चलेको छ, यो अघिबाट चाइना जाने बेलामा पनि हामी नै हामी जस्तै व्यवसायहरूले आफ्नै व्यक्तिगत पैसा लगाएर तीन चारवटा फ्लाइटहरू हामी आफै जाने आउने गर्ने फ्लाइट चलाउन सक्छौँ कि भन्नु, तर विशेष कारणवश त्यो फ्लाइट कन्टिन्यू हुन सकेन, अब फ्लाइट दुबईको फ्लाइटहरू नेपालमा आउँदैछन्, अब भारतबाट पोखरा तपाईँको डाइरेक्ट फ्लाइटहरू हुँदैछ, यो भनेको ठुलो अवसर हो, यो भन्ने बित्तिकै तपाईँको मेन पपुलेसन तपाईँको इन हुने बित्तिकै त्यहाँ कन्ज्युम हुन सुरु भइहाल्छ, त्यसलाई चाहिँ हामीले ठ्याक्कै क्लिक गर्नुपर्ने भयो, जस्तै ठ्याक्कै कुनै पनि चिज आएको अवसर चाहिँ हामीले क्लिक गर्नुपर्छ, जस्तै उदाहरणको लागि मानौँ अलिकति अगाडि तपाईँको इन्डियन टुरिस्टहरू यति फ्लो भयो कि जुन गाडीबाट आउने गएर त्यो उहाँहरूसँग तपाईँको फाइदा पनि आयो होला बेफाइदा पनि आयो होला, कतिपय नकारात्मक चिजहरू पनि भन्ने पनि कुरा आयो, तर हरेक चिजलाई हामी सकारात्मक हिसाबमा लिएर हरेक चिजको लागि हामी बुम गरेर बस्नु पर्यो, जस्तै अब आउँदै गरेको पर्यटकहरूलाई कसरी हामीले त्यसलाई बुम गर्ने, अब केही गरेर केही डिजास्टरहरू अहिले जस्तो सुन्दाखेरि अलिकति पर्यटकहरूको कमी आउँछ त्यसको लागि प्लान बी के गर्ने, जस्तै पर्यटन मात्रै छ भने हाम्रो हिमाल पहाड तराई यो हिमालहरू जुन फेवातालहरू मात्रै देखाउने हो कि त्यो सँगसँगै हाम्रो एडभेन्चरहरू पनि सुरु गर्ने हो कि त्यो सँगै हामीले धेरै चिजहरू गर्ने रहेको छ।
0: अब अघि तपाईँले आफ्नो अनुभवका विषय पनि उठाउनु भयो जस्तै व्यवसाय सञ्चालनका क्रममा सरकारी नीति कर अनि त्यसपछि अघि ऋणोका विषयहरू तपाईँले उठाउनु भयो होइन प्रशासनिक प्रक्रिया अनि नियमनका कारण पनि कहिलेकाहीँ समस्याहरू आउने गर्दछ होइन यी विषयमा चाहिँ पीसीसीआईले कसरी सहजीकरण गर्छ वा यसलाई कसरी सहज बनाउने योजना चाहिँ छ।
1: अब यसको लागि त पीसीसीआई त सधैँ सहकार्य गर यो भनौँ न सरकारी निकायसँग सहकार्य पनि गरिरहेको छ र उहाँहरूसँग चाहिँ भनौँ प्रतिपक्षमा उभिएर चाहिँ यो यो कुरा चाहिँ बेचेको भन्ने कुराहरू पनि भन्ने गरिरहेकै छ। अब कतिपय चिजमा ट्याक्सहरू तिर्नको लागि नियमनको लागि तपाईँको दर्ताको लागि चाहिँ सहजीकरणलाई हामीले गरिरहेका पनि छौँ। त्यसमा कुनै पनि व्यवसायले नयाँ व्यवसाय गर्दै गर्दाखेरि उहाँलाई केही सल्लाह सुझाव दर्तादेखि लिएर व्यवसाय सञ्चालन गर्नमा कसरी जाने भन्ने कुरामा सल्लाह सुझाव आवश्यकता परेको स्थितिमा उद्यमसँग आउनुभयो भने वा हामीलाई भन्नुभयो भने त्यसलाई हामीले कोर्डिनेसन गर्दै गर्ने नै छौँ। यसमा हामीले एउटा हेल्प डेस्क भनेर अहिले पनि राखेकै हुन्छौँ। कुनै पनि व्यवसायलाई समस्या पर्यो भने चाहिँ त्यो हेल्प डेस्कबाट चाहिँ अगाडि बढ्ने त्यो हेल्प डेस्क चाहिँ हामीले अहिले छुट्याएरै त्यो हेल्प डेस्क सँगै जग्गा हाम्रो वरिष्ठ उपाध्यक्ष हुने प्रावधान अनुसारै हामीले एउटा जिम्मेवारी दिइरहेको छ र त्यो त्यो हेल्प डेस्कमा हामी पनि संलग्न त हुन्छौँ र एकजना जिम्मेवारी नै दिएर राखेको हुन्छौँ। र तपाईँलाई भन्नै पर्छ हामी लगभग लगभग व्यवसायहरूको समस्याको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा के छ भने हप्तामा चार दिनमा मिनिमम हामी पुगिरहेकै हुन्छौँ। विभिन्न व्यक्तिहरू विभिन्न समस्याहरू हुन्छन् घर भाडादेखि लिएर प्रशासनिक समस्यादेखि लिएर कहिले यति समस्या हुन्छ कि घरेलुमा ऋण भएको हुँदैन त्यसले समस्या हुन्छ उता पान्न तपाईँको बन्द गरिदिनन् त्यस्तो सानसाना नीतिगत समस्याहरू धेरै छन्। त्यस्ता नीतिगत समस्याहरूलाई चाहिँ हरेक पटक आइरहेको समस्यालाई चाहिँ त्यसलाई समाधान पनि गर्दै जाने र त्यो समस्या चाहिँ अर्को व्यक्ति व्यवसायलाई नपरोस् भनेर हामीले निजीगत रूपमा सरकारी निकायहरूसँग बसेर पनि गरिरहेका छौँ।
0: अब पोखरा चाहिँ पर्यटनको राजधानी सहर पनि हो। पोखराको पर्यटन क्षेत्र हरेक समय हुन्छ नि एउटा सम्भावनायुक्त क्षेत्रको रूपमा पनि लिइन्छ। पर्यटनलाई थप व्यावसायिक र आर्थिक परिणाममुखी बनाउन चाहिँ संघले भूमिका खेल्न सक्छ कि सक्दैन वा के गर्न सक्छ?
1: होइन, सङ्घले अहिलेसम्म यो बारेमा भूमिका खेलिरहेको पनि छ र यो उपरान्त सधैँ भूमिका खेलिराख्ने पनि छ। पर्यटन त हाम्रो मेन पोखराको चाहिँ हाम्रो मेरुदण्ड नै भन्छौँ हामीले। हाम्रो पोखरा चिनिएको नै पर्यटनले गर्दा नै हो र भनौँ न देश विदेशदेखि लिएर कतिपय ठाउँमा भनौँ ठाउँमा चाहिँ नेपाल भनेर नचिन्ने पनि तपाईँको मासुदुसे अन्नपूर्ण सेवासाल भन्दा चिन्ने गोर्खा भन्दा चिन्ने त्यो त्यो पनि रहेको छ। हामीले पर्यटनको लागि चाहिँ हामीले सक्दो हाम्रो त अहिलेसम्म हजुरी पनि आइरहेका छौँ र अब उपरान्त पनि हरेक सेक्टरबाट चाहिँ हामीले पर्यटन चाहिँ हाम्रो मूलभूत नै रहेको छ।
0: अघि तपाईँले डिजिटल प्रविधिको कुरा गर्नुभयो, ई कमर्सको कुरा गर्नुभयो होइन, जस्तै अनौपचारिक रूपमा व्यवसाय गर्नेहरूले गर्दाखेरि कतिपय चाहिँ जुन व्यवसायहरूलाई अलिक अप्ठ्यारो परेको पनि तपाईँले कुरा गर्नुभयो होइन। व्यापारिक यी व्यापारिक मोडलका कारण परम्परागत व्यवसायमा चुनौती थपिएको विषयमा पनि तपाईँले कुरा उठाउनुभयो। पोखराका व्यवसायलाई अलि प्रतिस्पर्धी बनाउनको लागि चाहिँ पीसीसीआईले के गर्न सक्छ?
1: यो अलिकति प्रतिस्पर्धी बनाउनलाई पीसीसीआईले चाहिँ हामीले ग्रोथ भन्नु अस्ति एउटा हामीले प्रोग्राम पनि गऱ्यौँ जस्तै समय अनुकूल चाहिँ कसरी जाने कुनै एउटा समय के थियो भने तपाईँको एउटा फोन रिसिभ गरेर हामीलाई पैसा दिएर तपाईँको फोन रिसिभ पनि गर्थ्यौँ। तपाईँको फ्याक्सको जमाना थियो होइन, अब हुँदाहुँदा अब तपाईँको मोबाइलमा सबै कुराहरू तपाईँको प्रविधिले गर्दाखेरि संसारै हातमा मोबाइलमा आइसकेको छ। यसलाई प्रविधिमा कसरी विकास गर्ने भन्ने बारे चाहिँ हामीले अहिले हाल चाहिँ अघि अगाडि हामीले ट्रेनिङ पनि दिएको थियौँ। यो अनुसारको चाहिँ कसरी अगाडि बढ्ने, तपाईँको बजारको माग के छ, कसरी अगाडि बढ्ने तपाईँले व्यवसाय गर्नु भन्नुहुन्छ भने त्यो हिसाबले हामीले ट्रेनिङ पनि दिनेछौँ। र अहिले चाहिँ विशेष गरेर चाहिँ अलिकति प्रविधि मैत्री चाहिँ हामी व्यवसाय पनि हुनै पर्ने आवश्यकता पनि छ र अहिले हुँदै पनि गइरहेको छ। जहाँसम्म लाग्छ परम्परागत हिसाबमा काम गर्दै आए पनि दोस्रो पुस्ताले ह्यान्डल गरिसक्यो र जुन पहिला पुस्ताले पनि जुन प्रविधिलाई चाहिँ एकदम सामान्य रूपमा चलाउन सक्ने भइसक्नु भएको छ। हामीले अलिकति अगाडि जुन यो अहिले सामानको ट्रान्सपोर्टेसन डिसिटिएस लागू गर्ने भनेर भनेको थियौँ, त्यसको लागि चाहिँ हामीले विरोधै पनि गरेको हुन्, विरोध मात्र त के भनौँ, विरोधको लागि विरोध मात्र गर्दैनौँ, हामी समाधान चाहिँ यति विरोध गर्छौँ त्यो बरु अलिकति त्यो ट्रेनिङ दिउँ बिसिडिएस सम्बन्धी कसरी अनलाइन इन्ट्री गर्ने त्यो सम्बन्धी कसरी अगाडि बढ्ने त्यो सम्पूर्ण पोख्त व्यवसाय पोख्त भएपछि मात्र लागू गर्नु होला भन्दा हामी गरेका छौँ। यो बारेमा चाहिँ अझै पनि हाम्रो डिस्कसन चलिरहेको छ। लङ टुरको गाडीहरू लङ टुरको ट्रान्सपोर्टेसनमा चाहिँ यो बिसिडिएस लागू भइसकेको छ। त्यो बिसिडिएस ट्रान्सपोर्टेसनको लागि चाहिँ सिटीभित्र पनि लागू गर्ने भन्दै गर्दाखेरि हामीले यो सिटीभित्र लागू गर्नको लागि हामी अलिक तयार भइसकेका छैनौँ। हाम्रो व्यवसायीहरू बिस्तारै सबैजना प्रविधि मैत्री भइसकेपछि हामी भिसिडिएसमा जान्छौँ भनेर हामी सरकारी निकायहरूसँग एकदम आग्रह गरेर अगाडि बढिरहेका छौँ। यस्तै कुराहरू चाहिँ जुन भिसिडिएसको तपाईँको अनलाइन इन्ट्री भनौँ, तपाईँको अनलाइन बिलिङको कुरा भनौँ, भोलि गएर उहाँहरूको बिजनेस प्रमोसनै तपाईँको अनलाइन कसरी प्रमोसन गर्ने भन्ने कुराहरू चाहिँ हामीले बिस्तारै सिकाउँदै गइरहेका छौँ। जस्तै सामान्य सामाजिक सञ्जालहरू सिकाउनलाई सबैजना आफै सिकिरहनु भएको छ। यसमा चाहिँ व्यवसायहरू पनि भित्री मनबाट चाहिँ मेरो व्यवसायको प्रमोसनको लागि पनि म अलिकति प्रविधि मैत्री बन्नुपर्छ भनेर भित्री मनबाट आउनुभयो भने हामीले यो भनेको छौँ कि 20 जना प्लस आउनुहोस् तपाईँ व्यक्तित्वहरू, तपाईँलाई कुन खालको सिट चाहिन्छ हामी दिन्छौँ। तपाईँको प्रविधि सम्बन्धी चाहियो वा बिजनेस स्किल सम्बन्धी चाहियो, सेल्स सेन्सिप सम्बन्धी चाहियो, तपाईँलाई आवश्यकता हुन्छ हामीले दिएको ट्रेनिङ अनुसार तपाईँ जाने हेर्ने बजार के आवश्यकता छ त्यो अनुसार चाहिँ हामीले निकायसँग कोर्डिनेसन गरेर हामी चाहिँ ट्रेनिङ दिने पनि गरेका छौँ।
0: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ। अहिले तपाईँ भनौँ न व्यवसायलाई नै थाँती राखेर व्यवसायहरूको घर दैलोमा वा भनौँ न पसलहरूमा पुगिराख्नु भएको छ। चुनावी अभियानका क्रममा व्यवसायहरूलाई भेटिरहनु भएको छ, उहाँहरूसँग अन्तर्क्रिया गर्नुभएको छ, सुझाव माग्नु भएको छ, होइन तपाईँहरूले प्रतिक्रिया पनि पाइरहनु भएको छ। तपाईँले मतदाताबाट उठेका कुन कुन विषयलाई चाहिँ गम्भीर रूपमा लिनु भएको छ वा मतदाताहरू तपाईँलाई भेट्दाखेरि के भन्छन्?
1: मतदाताहरू सबैजनाको चाहिँ भनौँ न स्थिति सबैजनाको एकदम हर्षोल्लासको हिसाबले हामीलाई स्वागत गर्नु भएको छ। त्यहाँ जाँदै गर्दाखेरि उहाँको विविध सानातिना समस्याहरूबारे पनि उहाँले राखिरहनु भएको छ, त्यसलाई कसरी समाधान गरेर जाने भन्ने कुरा पनि हामी डिस्कसन गरिरहेको छ। अब समाधान सँगसँगै अब अगाडि अब नयाँ व्यवसाय कसरी अगाडि बढ्ने भन्ने कुरा भइरहेको छ। अब अलिकति बजारमा चाहिँ अब हामीले कुनै बेलामा ब्याङ्कको ब्याज दर धेरै भयो भनेर हामीले विरोध शुद्ध गरेका छौँ। आज ब्याङ्कको ब्याज 5% 6% भर्दै गर्दाखेरि व्यवसायहरूमा मनोबल त्यति बढेको छैन। अब हरेक चिज चाहिँ भनौँ न टिक फर ट्याक भने जस्तै अब अलिकति ब्याङ्किङ सेक्टरसँग पनि जुन व्यवसायीहरूको अलिकति पूर्ण रूपमा विश्वास नभएको कि विश्वास नभएको भन्दाखेरि त अरू रूपमा होइन कि अब आज तपाईँ 5% 6% गर्दैछ भोलि गएर भविष्यमा तपाईँको ब्याज दिइसकेपछि एकैचोटि ब्याज बढाइहाल्ने हो कि भन्ने पनि छ। त्यो कुराहरू मनमा लागेको उहाँहरूको खुल्दुलीहरू आज अवसर हुँदा हुँदै पनि भोलि गएर फेरि त्यही अवसरले हामीलाई फेरि आपत्तिमा ल्याउने हो कि भन्ने उहाँहरूमा अलिकति चिन्तन मननका कुराहरू पनि छन्। अब अगाडि कसरी बढ्ने व्यवसाय यो हिसाबको छ, पोखरा अब लार्ज स्केलमा बढ्दै गएको छ, टुरिज्म बढ्दैछ, पोखरा नि अब फराकिलो हुँदै गइरहेको छ, यसलाई अब कसरी जाने भन्ने कुराहरू पनि रहेको छ। उहाँहरूसँग चाहिँ हरेक गफमा चाहिँ भोट माग्दै जाँदाखेरि कुनै ठाउँमा चिया गफ पनि गरिन्छ, कुनै ठाउँमा कुराहरू पनि हुन्छ। उहाँहरूले चाहिँ धेरै उहाँहरूको अनुभव पनि कुरा राख्नुभएको छ, हाम्रो अनुभवको बारेमा पनि कुरा भइरहेको छ, कसरी अगाडि बढ्ने भन्ने कुरा पनि भइरहेको छ। र उहाँ चाहिँ एकदम हर्षोल्लास एकदम हर्षित हुनुहुन्छ। अब अलिकति बिस्तारी यो चुनावी माहौल पनि तातिँदै गएको छ, अब को आउने नेतृत्वमा के गर्ने भन्ने कुराहरू पनि कुरा टिप्पणीहरू पनि भइरहेको छ। र अहिले बजारमा चाहिँ जस चुनावी माहौल सँगसँगै अब पोखरा चाहिँ बुम हुँदैछ है, अब एकदम पोखरा चाहिँ राम्रो हुँदैछ, अब इन्टरनेसनल हिसाबले नै विदेशी आउँदै गर्दाखेरि चाहिँ टुरिज्म सँगसँगै त्यसलाई चेन इफेक्ट सबैलाई गर्छ, हामी यसलाई कसरी तयारीमा जाने है भन्ने पनि अलिक चर्चा परिचर्चाहरू हामीसँग भइरहेको छ।
0: हजुर, अन्तमा पोखरा उद्योग वाणिज्य संघका 2731 मतदातालाई तपाईँ के भन्न चाहनुहुन्छ? सुदीप प्रधानाङ्गलाई महासचिवमा किन निर्वाचित गराउने?
1: ल सर्वप्रथम त यो जुन मलाई कार्यक्रममा बोल्ने अवसर दिनुभयो त्यसको लागि तपाईँको लागि धेरै धेरै धन्यवाद। र म सुदीप प्रधानाङ्ग, हालको उपमहासचिव, अब आउँदै गरेको अधिवेशनमा म महासचिव पदमा उम्मेदवारी दिएको छु। म क्रमबद्ध रूपमा हरेक कुराहरू मसँग भएको कुराहरू सिकाउँदै दिँदै पनि गइरहेको छु र त्यहाँबाट उद्योगबाट पनि हरेक कुराहरू चाहिँ क्रमबद्ध रूपमा चाहिँ धेरै कुरा दिँदै गइरहेको छु। जुन व्यवसायीहरूलाई चाहिँ कसरी जाने के गर्ने भन्दा एउटा समय परिस्थिति कालले सबैले चाहिँ गर्दाखेरि एउटा समय बिताउँदै गर्दाखेरि चाहिँ हरेक व्यवसायीहरूसँग चाहिँ तपाईँको भेट्ने अवसर, उहाँहरूको समस्याहरू बुझ्ने अवसर र समस्याहरूको चाहिँ समाधान गर्ने भन्ने चाहिँ मैले बुझ्दै गए पनि गइरहेको छु र त्यसको लागि म एकदम पोख पनि भइसकेको छु। यो भन्दै गर्दाखेरि म एउटा युवा व्यवसायी त्यो सँगसँगै म चरणबद्ध रूपमा आएको र त्यसमा अब आउने अधिवेशनमा चाहिँ अब आउने कार्यकाललाई चाहिँ महासचिव पदको लागि चाहिँ म एकदम तयार अवस्था रहेको र व्यवसायीहरूको हकित र समस्याहरू चाहिँ चरणबद्ध रूपमा कसरी अगाडि समस्यालाई समाधान गर्न सकिन्छ र अवसरहरूलाई पनि कसरी हातमा हात साथमा साथ लिएर अगाडि बढ्न सकिन्छ भन्दै म कोपरा उद्वानसँग हाल हुन लागिरहेको अधिवेशनमा महासचिव पदमा उठेको छु र मलाई धेरैभन्दा धेरै मतले विजय गराइदिनु म विनम्र अनुरोध गर्दछु।
0: हस् यहाँलाई यो कुराकानी र समयको लागि धेरै धेरै धन्यवाद छ। फेरि पनि हार्दिक शुभकामना।
1: हस्
0: नमस्कार।
1: नमस्कार।
0: यहाँ हुन्थ्यो सुदीप प्रधानाङ्ग, पोखरा उद्योग वाणिज्य संघको 34 महाधिवेशनमा उहाँ महासचिव पदको लागि उम्मेद्वार हुनुहुन्छ। पोखरा उद्योग वाणिज्य संघको 20 र 21 गते यो महाधिवेशन हुँदैछ, 36 महाधिवेशन हुँदैछ र 36 महाधिवेशनमा उहाँ महासचिव पदको लागि उम्मेद्वार हुनुहुन्छ र यो उम्मेद्वारीको सम्बन्धमा हामीले कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय अर्को श्रृंखलासम्मको लागि बिदा हुन्छु। नमस्कार।
2: साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराउ।
3: अध्यक्षमा शोभा गौतम,
2: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
3: उद्योग उपाध्यक्षमा सौगात थापा,
2: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
3: महासचिवमा तारानाथ ढुंगाना,
2: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
3: उपमहासचिवमा यादव पोखरेल।
2: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
5: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो, म खोज्दैछु।
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
7: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
5: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
5: विल्सन विक्रम राई,
7: सुनिल थापा,
5: पशुपति राई,
7: डीबी गुरुङ।
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ देशसँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: रंगबहार रंगबहार
9: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
8: बर्जर पेन्ट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्ट।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434239239, 98028-59321, 061-581-871।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
0: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
0: हृदय घात,
5: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2665 5 53 8 34।

0: bám tin cảm thân đu bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 582 844 वेबसाइट www.lagrandi.edu.np।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9852355928, विजिट www.landmarknepal.com।
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
7: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
8: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 0615815272487।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9855031 97 150 010 31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स। अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
10: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
10: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
13: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: 21औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
0: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383769। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूको लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
4: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9855600536
7: प्राकृतिक विपत्तिमा हाम्रो एउटै अभियान रक्तदान जीवनदान भन्ने नाराका साथ प्राकृतिक विपत्तिमा परि घाइते भएकाहरूको उपचार सहजताका लागि तथा पितृ उद्धार कार्य गाई जात्राको सन्दर्भमा छाङेली नेवाखल पोखराको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम 2083 मिति यही भाद्र 19 गते शुक्रबार कृष्ण जन्माष्टमीको दिन स्थान मल्ल फर्निचर ल्यान्ड न्यू रोड पोखरा समय बिहान 7 बजेदेखि इच्छुक रक्तदाता महानुभावहरूलाई रक्तदानको लागि हार्दिक आह्वान गर्दछौ रक्तदान गरी पुण्य प्राप्त गर्नुहोस् आयोजक छाङेली नेवाखल पोखरा
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
9: टाइम चेक
10: यति बेला पूर्वाह्नको 9 बजेको छ
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन पेडियम राख्ने समय

0: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
0: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
0: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुंगाना,
0: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
0: व्यवसायको हक हितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
2: रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर यामाहा रेजियर
2: वर्ष पेन्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ष पेन्स

0: काम ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
8: सुवर्ण अवसर।
9: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेशन पश्चात दुखाई कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162-590-163।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0615746458577903। मौकाको फाइदा उठाउनुहोस्।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0161-95-728, मोबाइल 9956-0027-29।
6: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
7: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
8: नेपाल आदिवासी जनजाति महासंघ
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 032 29, 98028 59321, 061 581 871।
10: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
11: ए हजुर, पेन्सन पट्टा हरायो रे?
12: हो हो, म खोज्दैछु।
11: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
1: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू: दयाहाङ राई,
11: बुद्धि तमाङ,
1: गौमाया गुरुङ,
11: विल्सन विक्रम राई,
1: सुनिल थापा,
11: पशुपति राई,
1: डीबी गुरुङ।
11: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी इसिजी इइजी पिटिए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648 572-849।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि.
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 होम केयर सेवा होम केयर सेवा.
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार. फोन 061-411-777 मोबाइल 9856-99-2 77.

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-162।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा, काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
9: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-00536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार।
0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड

0: उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 342 433 640।

0: प्राकृतिक विपत्तिमा हाम्रो एउटै अभियान रक्तदान जीवनदान भन्ने नाराका साथ प्राकृतिक विपत्तिमा परि घाइते भएकाहरूको उपचार सहजताका लागि तथा पितृ उद्धार कार्य गाई जात्राको सन्दर्भमा छाङेली नेवाखल पोखराको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम 2083 मिति यही भाद्र 19 गते शुक्रबार कृष्ण जन्माष्टमीको दिन स्थान मल्ल फर्निचर ल्याण्ड न्यू रोड पोखरा समय बिहान 7 बजे देखि इच्छुक रक्तदाता महानुभावहरूलाई रक्तदानको लागि हार्दिक आह्वान गर्दछौ रक्तदान गरी पुण्य प्राप्त गर्नुहोस् आयोजक छाङेली नेवाखला पोखरा
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
2: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियूष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162 590 163

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेसनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: Hello.
2: Hazur, namaskar.
1: Hello.
2: Namaskar kaka, sunnu bhayo na?
1: Hello. Hello.
3: Hello. Ali thulo swarle bolnus na. खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321-061-571

0: कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ। नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछ। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दु को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा स्वच्छ दृष्टि.

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98028-50701, 98028-50702।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161, 578-162।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन्
1: र आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार

0: भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956700536।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएमएनको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा त्यस्तै रातोपाटी.com र हामीलाई सुन्नको लागि हाम्रो पात्रो नेपाली पात्रो मार्फत एकैसाथ र अनलाइन अन्नपूर्ण पनि बाँकी नै छ। यी माध्यमहरू मार्फत विश्वभरि एकैसाथ सुन्न सकिन्छ इन्टरनेट प्रयोग गर्नुभयो भने है। त कार्यक्रममा हामी तपाईँको सहभागिता लिन्छौं 061-543-0040 मार्फत र सहभागिता जनाउनको लागि यहाँहरू 061-543-0040 मार्फत आउनुहोला। आज हामी कुराकानीको लागि जुट्ने छौं र आज बिहिबारको बसाई हो र बिहिबारको बसाई अन्तर्गत आज मिति 2083 साल भदौ महिनाको आज 18 गते बिहिबार हो। अंग्रेजी तारिक अनुसार सेप्टेम्बर आज 3 तारिक रहेको छ। हैन सेप्टेम्बर 3 तारीक यानकि भदौ महिनाको 18 गते बिहिबारको यो बसाई कार्यक्रम पोखरा कलिनको मध्याह बाह्र बजेसम्म रहन्छ यो कार्यक्रम। कार्यक्रममा हामी तपाईँसँग कुराकानी त विशेष प्राथमिकता पर्छ र सँगसँगै अर्को कुरा के छ भन्दाखेरि गीत पनि बज्छन् विभिन्न विधाबाट गीत संगीत र सँगसँगै हामी यहाँहरू समक्ष रहेर अरू के हुन्छ त आज गफ काफ नै हो, त्यस्तो खासै प्रश्न उत्तर केही पनि छैन र आज फोन गर्नुहुने सबैजना गोला पर्खाको लागि योग्य हुनुहुन्छ र एकजनाले प्राप्त गर्न सक्नुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर है। त त्यो प्रदान गर्ने भनेको नेपाल भूतपूर्व खेलाड़ी मञ्चले हो, पोखरा 4 गैरा पाटनमा छ। ओके ल, पोखरा आसपासको मौसमको कुराकानी गर्नुपर्दा हिजो साँझबाट नै रातभर जस्तो पानी परिरहेकै थियो। केही केही ठाउँमा अब बाटोहरू पनि अवरुद्ध हुन सक्छन्, पृथ्वी राजमार्ग त पूर्ण रूपमै अवरुद्ध छ। अब अहिले तपाईँ काठमाडौँ जान्छु भन्नुहुन्छ भने कि त पोखराबाट काठमाडौँ जानको लागि टक्क पोखरा विमानस्थल जानु पर्यो र फ्लाइट लिएर 25 मिनटमा काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु पर्यो होइन, होइन भने तपाईँ जानको लागि अब यता मुगलिन पुगेर नारायणघाट त्यसपछि हेटौँडा पुगेर यता फर्किनु पर्यो, त्यो अवस्था छ। अब त्यसरी पनि जान सकिन्छ। अर्को वैकल्पिक बाटाहरू भनेको अर्को अब मुगलिनबाट यता गोर्खा निस्केर गोर्खाबाट गल्छी निस्किने बाटो पनि छ भन्ने सुनिएको छ, त्यो तपाईँ कसैलाई थाहा छ भने पनि भनिदिनु होला है। त ल, कोही घरमै बसेर सुन्दै हुनुहुन्छ, कोही खाना खाँदै खाना बनाउँदै, कोही पसलमा हुनुहुन्छ, कोही अब कता हुनुहुन्छ गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला, धेरैजनाले सुन्नुहुन्छ मलाई, फोन पनि गर्नुहुन्छ, कोही आफ्नो व्यापार व्यवसायमै हुनुहुन्छ होला होइन। ठिक छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ। तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ 061-543-0040 मार्फत। आज खासै त्यस्तो प्रश्न केही पनि छैन, अरू यता कमेन्ट पनि गर्दै गर्नुहोला सुन्ने साथीहरूले। नारायणगढ मुगलिन सड़क खण्डमा नाम्सी खोलामा ढुङ्गा खस्यो अरे फेरि है, नारायणगढ मुगलिन सड़क खण्ड पनि अवरुद्ध। नेपालको सड़कहरू यति अवरुद्ध हुन्छन् कि अब साध्यै छैन कि होइन, बल्ल बल्ल यसो चलिरहेको थियो नारायणगढ मुगलिन सड़क खण्ड पनि अहिले ढुङ्गा खसेर पूर्ण रूपमा अवरुद्ध भएको छ है। त ल, ढुङ्गा पन्छाउने काम चाहिँ जारी रहेछ, यो चाहिँ हट्न सक्छ छिटो नै है। पृथ्वी राजमार्गको त कुरै नगरौं, यो केही दिनबाट नै अवरुद्ध छ, जुन कृष्ण भीरमा पहिरो गयो र पहिरो गइसके पछाडि सड़क त्रिफुली नदीले कटान गर्यो, त्यसबाट नै अब पूर्ण रूपमा सड़क नै छेदविच्छेद अवस्थामा भासिएको छ, नाम निशानै नरहने गरी। अलिअलि रहेको भए त सरकारले बनाइहाल्थ्यो, तैपनि अब गाह्रो छ। अब अर्को कुरा के छ भन्दाखेरि भोटेकोशी बाढ़ीको वितण्डा हेरौं थोरै के छ, पछिल्लो अपडेट के छ म थोरै यहाँलाई जानकारी गराउँछु। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ, 4,026 जना अझै सम्पर्कविहीन छन् र बाढ़ी पीड़ित राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई पनि प्राथमिकताका साथ अघि बढ़ाइएको
राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनारा, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचनामा क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ। रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38, चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। दुर्गम तथा सड़क विच्छेद भएका ठाउँमा हवाई माध्यमद्वारा तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय ठाउँमा पीड़ितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन्। पोखरामा पनि विभिन्न ठाउँमा राहतहरू संकलन भइरहेको छ। प्रधानमन्त्री कोषमा विभिन्न व्यक्तिहरूले सहयोग पनि गर्नु भएको छ। संघ संस्थाले व्यक्तिले सबैजनाले सहयोग गर्नु भएको छ र त अहिले प्रधानमन्त्री जुन सहयोग कोष छ त्यसमा चाहिँ राम्रै रकम जम्मा भएको छ। त्यो सदुपयोग होइन, सदुपयोग हुन्छ। अब तीन जिल्लाको तीन दिनको मौसम जारी गर्दै केही स्थानमा भारी वर्षाको सम्भावना छ भनिएको छ। अब यो गण्डकी बागमती कोशीका भूभागमा आगामी तीन दिन भारी वर्षाको सम्भावना छ भनेर भनिएको छ। यो चाहिँ ख्याल गर्नुहोला तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने है त। यो भयो हाम्रो मौसम सम्बन्धी जानकारी। अब सुरुवातमा एउटा गीत राखौँ, अलिक ढिलै भयो होइन, मैले धेरै नै बेर यो ट्याङ ट्याङ ट्याङ ट्याङ ट्याङ छिटो छिटो अताउँछ कि यो टोनले होइन, त्यो टोन एक किसिम बजाएँ होइन। अब सुरुवातमा म एउटा गीत राख्छु, यो जति सुने पनि सुनौ सुनौ लाग्छ कि, यो चलचित्र ककाकीकीबाट यो टाइटल ट्र्याक हो। केही दिन अगाडि मात्रै यो गीत सार्वजनिक भएको थियो, सुनौ एक किसिम नयाँ छ है त।

0: मुटु नै झिकेर दिएपछि त बाँच्ने क्या होइन हुन त मायाको लागि मुटु कलेजो फोक्सो मन सबै दिन्छु भन्छन् तर पनि दिने चाहिँ होइनन् कि कसैले कसैले होइन त गीतले त्यस्तै त्यस्तै भन्दै थियो फूलको धारले पनि रेटेको देखियो भन्ने गीत सुन्नु भएको छ तपाईँले होइन फूलको धारले कहीँ रेट्छ र त्यस्तै जस्तो हो कि यो गीत पनि होइन काल्पनिक कुराहरू हुन् ओके ल कार्यक्रम पोखरा कलिङ यहाँले सुनिरहनु भएको छ अबको क्रममा कुराकानीको लागि जुट्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत कुराकानी गर्ने क्रममै छु म तपाईँसँग र कुराकानीको सिलसिलामा हामी यति बेला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला प्रत्यक्ष म बोलिरहेको छु हामीलाई फेसबुक लाइभमा पनि धेरैजना साथीहरूले कमेन्ट गरिसक्नु भएको छ अब क्रममा भने कमेन्ट म लिँदिन एकजना साथीलाई लिन्छु है त आधीको हुनुहुन्छ नमस्ते
1: नमस्कार सर नमस्कार म नयाँ बजारबाट भरत थापा
0: नयाँ बजारबाट भरत थापा कुर्चीमा मजाले आरएस लाएर बस्ने तपाईँ नै हो अघि
1: हजुर हजुर
0: म भर्खरै त्यही बाटो आउँदै थिएँ कि मोटो मोटो हुनु रहेछ हो कुर्सीमा मजाले आडेस लाएर बस्नु भएको थियो होइन यसो हेर्दै हिँड्दा थिएँ मैले अब अहिले म त्यता फेरि फर्किँदाखेरि पस्छु अब
1: काममा जान्छु होला
0: ए हो र
1: उहाँ त्यहाँ भैरवटोलमा भोलि रक्तदानको क्याम्प लाउन जान है
0: ए ल ल ल त्यसो भए त अब कामै भन नि अब कहिले काहीँ मलाई यसो टेन्सन लाउने काम पर्यो भने तपाईँलाई सम्झिनु पर्छ है ल ठिक छ एकदम खुसी लाग्यो अनि खाना खानुभयो ए ल ठिक छ अब आजबाट यसो काम अलिअलि आउनु थाल्यो क्या
1: एउटा
0: ए ठिक छ नि त अब जिन्दगी चलाउनु पर्यो के भने होइन ल एकदम खुसी लाग्यो केही सुन्ने हो मलाई
1: म गाउँली कथा भनौँ
0: ल सुन्नुहोस्
1: पढ्दा छ गन्ध स्वाद के होला
0: के हुनु अरे
1: पढ्दा छ गन्ध स्वाद
0: सुनेको हो यार कस्तो पढ्दा छ गन्ध स्वाद अङ्क छ हो कि के हो
1: अङ्क छ होइन पढ्दा छ हुन्छ पढ्दा कि
0: पढ्दा छ गन्दा साधु
1: हजुर
0: के होला त यो त अचम्मै भयो यार यस्तो कन्फ्युज बनाइदिनु मैले सुनेको हो कि फेरि पढ्दा के भन्नु अरे एकचोटि फेरि भन्नुहोस् त पढ्दा छ
1: गन्दा साथ
0: पढ्दा छ गन्दा साथ के हो होइन पढ्दा छ गन्दा साथ गाउँ खाने कथा हो ओ माई गड यस्तो कन्फ्युज बनायो पढ्दा छ गन्दा साथ है गन्दा साथ पख्नु है पख्नु म यसो दिमाग लाउँदैछु मैले सुनेको हो कि भरत यो त यस्तो कन्फ्युज भएँ कि म यस्तो कन्फ्युज भएँ कि यस्तो कन्फ्युज भएँ कि म यस्तो कन्फ्युज भएँ कि म पख्नुहोस् है पढ्दा छ होइन गन्दाखेरि साथ हुनु पऱ्यो होइन पढ्दा छ गन्दा साथ ए भगवान् के होला त क्लिक हुने गाह्रो भयो त्यहाँ ल भनिदिनुहोस् भयो भयो भयो बुझेँ ल धेरै धन्यवाद भरत खुसी लाग्यो सम्झिँदै गर्नु होला हस् हस् ओके उहाँ हुनुहुन्थ्यो भरत थापा हामीलाई नयाँ बजारदेखि फोन गर्नुभएको थियो छ हो नि त खास त होइन क ख ग ग ङ च छ हो नि त होइन पढ्दाखेरि छ भयो गन्दाखेरि त सातै भयो यस्तो बनाइदिनु भयो नि मलाई मैले फेरि नसुनेको नि होइन कि सुनेको हो तर दिमागमै आएन कि अहिले है पढ्दा छ गन्दा साथ भन्दाखेरि त अब पढ्दाखेरि छ हुनु पर्यो गन्दाखेरि साथ हुन्छ फेरि होइन क ख ग को छ रहेछ क ख ग ङ च छ भन्दाखेरि त छ नै भयो होइन गन्दाखेरि साथ हुन्छ ओके ल थ्याङ्क यू भरत एकदम मलाई मेरो आँखा चाहिँ अलिक खोलिदिनु भयो मलाई त्यति मिस पनि थिएन होला कि. ल, 0161543040 मार्फत तपाईँ पनि आउन सक्नुहुन्छ. स्टुडियोको टेलिफोन नम्बर खुला छ आज, खासै त्यस्तो केही छैन. मलाई सोध्नु छ आज होइन, सोध्न इच्छा लाग्छ भने भरतले मलाई जहिले सोधिरहनुहुन्छ. 11:19 गएको छ स्टुडियो घडीमा. कार्यक्रम हो पोखरा कलिन, स्टुडियो रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी छौ. तपाईँसँग कुराकानी गर्ने क्रममै छु म. 11:19 गएको छ स्टुडियो घडीमा. मैले भनिहाले तपाईँलाई समय कुराकानी गर्नुपर्दा, शिवकुमार विश्वकर्माले यता हेरेको भए त मैले मिलाउने रहेछु नि है, शिवले भनिदिनु भएको रहेछ उत्तर. लेख्नु भएको छ पोखरा 10 औद्योगिक क्षेत्रबाट, कुरा सुन्नु सबैको तर अन्त्यमा आफ्नो मनले जे भन्छ त्यही गर्नुहोस्, किनकि अन्तिम गन्तव्य भनेको मृत्यु नै हो. शुभ प्रभात. नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन. घमाइलो छ है पोखरा 10 आज भन्नुभएको छ. हो ल, रमाइलो होस् घमाइलो होस्. हामीलाई शान्ति बराले गुड मर्निङ सर भन्नुभएको छ. गुड मर्निङ शान्ति, के छ हालखबर? हामीलाई गंगा विकेले के लेख्नु भएको छ, देश के लेख्नु भयो, चाँडैको मुखमा रोइरहेको अवस्थामा कसरी मनाउन सकिएला, हाम्रो देशमा पीड़ामाथि पीड़ा थपिएको छ, अब सबैले यो शोकलाई शक्तिमा बदलेर सचेत हुनु जरूरी छ. हिमनदीहरू जति पनि छन् ती सुरक्षित तवरले क्याम्प बनाएर सैटेलाइट अर्थात अन्य उपकरण मार्फत पूर्व सूचना दिन सक्ने र बनाउनुपर्छ. धनको नसके पनि जनको चाहिँ सुरक्षा गर्न सकिन्थ्यो. सेती नदीले पनि तातो पानीमा निकै दुःख दिएको थियो केही वर्ष पहिले. अब सचेत भएर त हिँड्न भनिन्छ, के थाहा सचेत रहनु भन्ने नै सुरक्षित हुन नसक्ने अवस्था यहाँ भइरहेको छ. कुनै बेला के हुन्छ कुन बेला के हुन्छ भन्ने नै थाहा हुँदैन. त्यसकारण हिमतालहरू पूर्ण रूपमा जानकारी राखे उपकरणको आवश्यक छ भनेर निकै लामो कमेन्ट गर्नुभएछ हामीलाई गंगा विकेले. यति बेला क्रममा कुन ठाउँबाट हो ठ्याक्कै लेखिएन होइन. थ्याङ्क यू सो मच, तपाईँको यो सजेसन एकदमै राम्रो छ, जोगाउनुपर्छ. कमसेकम हिमतालहरू फुट्दैछन् भने सेटेलाइटबाट निगरानी भयो भने पनि त्यसले पनि धेरै कुराहरू सतर्क बनाउँछ कि होइन. ल, थ्याङ्क यू एकदम गंगा. हामीलाई कुन ठाउँबाट कमेन्ट गर्नुभयो त्यो खुलाउनु भएन, एकदम खुसी लाग्यो है त. तपाईँको कमेन्ट यो सुझाव चाहिँ गजब छ कि एकदमै. ल, अहिलेको लागि गफाडी केटीले हाई हेलो भाइजी नमस्ते गुड मर्निङ भन्नुभएको छ, एकदम अर्मलाबाट रहेछ है त. ल, ठिक छ, अर्मलामा त एकदम बेला बेलामा भाँसिने क्रम पनि हुन्थ्यो. अहिले के छ गंगा त्यतातिर खबर है? एकजना साथी नमस्ते. ए जमुना दिदी, साइराम आरामै हुनुहुन्छ? के छ अरू हालखबर, कस्तो छ अवस्था?
2: ठिकै छ भाइ.
0: अनि खाना के छ आज?
2: हजुर,
0: खाना खाने नखाने के छ अवस्था?
2: हजुर,
0: सुन्दै हुनुहुन्छ? अनि के छ अरू, के खबरहरू के छ, केही सुनाउनुहुन्छ के छ दिदी? अनि लामा चौरमा एउटा कार्यक्रम हुँदै थियो कि, रोकियो तपाईँलाई थाहा छ कि छैन, नेवारहरूको त्यो गाई जात्रा महोत्सव हुँदै थियो त्यहाँ, के अरे तायामा छ नृत्य, अब यतिखेरै हुने थियो तर त्यो रोकिएको छ. यही अब बाढी पहिरोको बितन्डा, अब लामा चौरको मेला पनि रोकियो, तिजे मेला.
2: हजुर, म अस्ति लामा चौर
0: बस्यो
2: छोरी अस्ति मङ्गलबार, त्यहाँ लामा चौरको चोक छैन
0: हजुर,
2: रात सङ्कलन गर्नुभएको थियो कि?
0: ए हजुर,
2: बाढी पुगेको लागि
0: हजुर
2: ठाउँमा गरिराख्नु भएको छ. त्यहाँ बरियारतिर नि हाम्रो भगैनीले नि हिजो राखेको थियो, भिरकोट बरियारी बजारको के एरियाको, त्यहाँ त्योबाट पनि धेरै नै रात सङ्कलन भइसकेको छ. अब त्यो अब फेसबुक युट्युबतिर देखिन्छ, अब जुन मान्ने सम्बन्धित व्यक्तिको हातमा परोस्, अब गाविसको भनौँ न गाउँ अध्यक्षले तिन चार दिनसम्म पनि जुन सम्बन्धित जुन बाढी पीडित छन् नि तिनीहरूको हातमै नपराखेका छन् भनेर नि देखियो सुनियो है. त्यस्तो नहोस्, छिटै नै जुन पाउनु पर्नेले उहाँहरूले त्यो हातमा परोस् भन्न चाहन्छु है म त.
0: एकदम एकदम राम्रो
2: हजुर.
0: ल ठिक छ, एकदम खुसी लाग्यो जमुना दिदी, मिठो यो सुझाव सहित अहिलेको लागि छुटौँ है.
2: जसलाई पर्छ लोकाको फाइदा कसैले नउठाउनु होला, नउठाउनु कसैले भन्न चाहन्छु.
0: एकदम राम्रो, एकदम गजब हो, एकदम सही कुरा हो. ल हुन्छ दिदी, सम्झिनु भयो, खुसी लाग्यो, अहिलेको लागि छुटौँ है त.
2: आज केही छैन,
0: केही छैन दिदी, आज एकदम यस्तै यस्तै कुराहरू गर्ने राख्ने त्यही त हो.
2: हिजो सुन्ने चाहिएन, सुरुमा त सुनेको थियो, अन्तिममा के भयो के भयो रेडियो आवाजै आएन है. यो त अन्तिममा सुन्नै चाहिएन, आज फेरि रेडियो आफ्नो पनि सुन्न पाएर खुसी लागेन तपाईँहरूको है. अगाडि पाउनुभयो थाहा भएन, त माइचेतिर निम्ता गर्दै हुनुहुन्छ, उता बोल्दा बोल्दा फेरि ठ्याक्कै फोन गरेको थियो हजुरलाई.
0: ए ल, एकदम खुसी लाग्यो दिदी है त. हस् हस् ओकेमा हुनुहुन्थ्यो जमुना तामाङ, हामीलाई दिपबाट फोन गर्नुभएको थियो. र एउटा फेसबुकमा मैले एउटा अर्जुन पराजुली उहाँले गजब सायरी लेख्नुहुन्छ, विश्व रोइरहँदा हाँस्न सक्ने तिनीहरू मात्रै रहछन्, एउटा ए अर्को बी अरे को, आफै बुझ्नुहोस् है तपाईँले. विश्व रोइरहँदा हाँस्न सक्ने तिनीहरू मात्र रहछन्, एउटा ए अर्को बी अरे के को हो त्यस्तो ए र बी भनेको तपाईँलाई थाहा होला होइन. हिजो जसले जसले राहत कोषमा आफ्नो खल्तीमा हाले, आज उनीहरूले राहत कोषमा पैसा हालेनन् अरे है. उहाँले गजब गजब लेख्नु भएको छ कि. ल ठिक छ, अब हामी एकैछिन कमर्सियल ब्रेकतर्फ लाग्छौँ, ब्रेक पछाडि आउनेछौँ है त. सुन्दै गर्नु होला.
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता. मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला. आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा. मोबाइल नम्बर 98560265779.
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
4: उपचार हुने समस्याहरू
5: हृदय घात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच. यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
4: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834.
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो. तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्. हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्. त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ. पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत. विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्. रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क. किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
7: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 9834030239, 9808-59321, 061-581-871।
7: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI and Diagnostic Center
9: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI and Diagnostic Center, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29। संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-1161, 578-1062।

0: टोन पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कॉलिंग सुनी रहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी एकै साथ लाइभमा छौं। कुराकानी गर्नको लागि तपाईँ आउन सक्नुहुन्छ। हामी दुईजना श्रोता साथीसँग कुराकानी गरिसकेका छौं। अबको पालो तपाईँसँग कुराकानी गर्ने रहेको छ र कुराकानीको सिलसिला अगाडि बढ़िरहेको छ। 061-5340-40 मार्फत यति बेला क्रममा एकजना साथी आउनुभयो। मैले गीत राख्ने योजना बनाउँदै थिएँ। ठिक छ, उहाँलाई स्वागत गरिहालौँ है त। नमस्ते।
2: नमस्कार
1: हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: पुरा
1: नाम भनिदिनुहोस् न।
2: शान्ता
1: भन्नुपर्छ कि, शान्त भनेपछि के हो होइन? शान्त भएर तपाईँ बस्नु भएको छ कि शान्त छ कि सबै कुराहरू भन्ने हुन्छ कि? शान्तै छ होइन। शान्ता शर्मा भन्नुभयो भने ए नाम रहेछ भन्ने बुझिन्छ कि? अनि ठिक छ, अरू
2: मेरो ठिकै छ।
1: सुनाउनुहोस् अब, टक्क के सुनाउने आज?
2: अर्को के सुनाउनु पाइन्छ नि?
1: सुनाउनुहोस्, तपाईँलाई केही सुनाउनु मन छ त्यो सुनाउनु।
2: मेरो चाहिँ एउटा सानसानो सायरी थियो।
1: ल, सुरु गरिहाल्नुहोस्, ढिला नगर्नु शुभ कार्यमा।
2: ट्रेन प्रस्ताव राखी मलाई गुलाब दिएर, ट्रेन प्रस्ताव राखी मलाई गुलाब दिएर, स्वीकार्न बाध्य बनाई मलाई दबाब दिएर, स्वीकार्न बाध्य बनाई मलाई दबाब दिएर, आज ऊ छुट्टिन खोज्दैछ हेर्नुहोस्, आज ऊ छुट्टिन खोज्दैछ हेर्नुहोस्, मन मुठु तनाव पारी हलचल दिएर, मन मुठु तनाव पारी हलचल दिएर, यति नै।
1: ल गजब, धन्यवाद, सुन्दै गर्नु होला है त।
2: हुन्छ।
1: ओके, हुनुहुन्थ्यो शान्ता शर्माले हामीलाई फोन गर्नुभएको थियो। हामीलाई यति बेला क्रममा उहाँले 0 किलोमिटरदेखि फोन गर्नुभएको थियो। कार्यक्रम पोखरा कलिन यहाँहरू समक्ष यति बेला प्रत्यक्ष हामी लाइभमा छौं। पोखराको गैराबाट स्थित स्टुडियोबाट हामी जोडिरहेका छौं। हामीलाई बेन होटेल नमस्कार हजुर, म मैत्रीबाट सुन्दैछु है। श्रीकृष्ण जन्माष्टमी पर्वको आउँदै गरेको श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना भन्नुभएको छ। क ख गदेखि छसम्म गर्नु त सात हुन्छ भनेर भन्नुभएको रहेछ। हामीलाई बुद्धिसागर पौडेलले धन्यवाद। बुद्धिसागर अब अघि नै थाहा भएको भए हुन्थ्यो होइन, अब अहिले थाहा भएर के काम। विनोद पारी सरले सर नमस्कार सुन्दैछु है भन्नुभएको छ। फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोकबाट विनोद सरलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। कुनै पनि तपाईँलाई ट्रेनिङहरू लिनुपर्नेछ, उद्घोषण भाषण कला भने सबै उमेर समूहको लागि गजब छ है त। ल ओके, अहिलेको लागि एउटा गीत राखौँ होला है। गीत पछि फेरि हामी तपाईँसँगै कुराकानीको लागि आउनेछौ। अहिलेको लागि चलचित्र, पुरानो चलचित्रको यो आवाज यहाँको लागि

0: ल नारायण घाटैमा कति चाँडै माया बस्यो एकै राते माया बस्नु पर्नको लागि नारायणघाट त्यो जानुपर्ने रहेछ एक रातमै माया बस्दो रहेछ कि है गीतले त्यस्तै त्यस्तै भन्दै थियो कार्यक्रम पोखरा कलिनमा यो गीत मैले यहाँहरू समक्ष प्रस्तुत गरे कार्यक्रम मार्फत तपाईँ सहभागिता जनाउन चाहनुहुन्छ भने 061-543-0040 मार्फत आउनुहोला यसो सहभागिता जनाएर गए पनि भइहाल्यो तपाईँ गोला प्रथाको लागि योग्य भइहाल्नुहुन्छ फेरि प्राइज त स्पेसल गिफ्ट ह्याम्पर सधैँ छ नि होइन त नेपाल भूतपूर्व खेलाडी मञ्चको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर तपाईँहरूको लागि होइन 061-543-0040 मार्फत यहाँहरू आउन सक्नुहुनेछ टेलिफोन लाइन खुला रहेको मैले जानकारी गराएँ है हामीलाई विवेक थापा मगरले एक भाइ नाच्ने चार भाइ लुक्ने पाँच भाइ हेर्ने के हो भन्नुभएको छ लाइभ हेर्ने साथी हो भनेर उहाँले विवेक थापा मगरले कमेन्ट गर्नुभएछ कहाँदेखि हो थाहा भएन है विवेक थापा कताबाट हो पोखराबाटै हो क्या हो यसो प्रोफाइल हेर्दाखेरि पोखरै देखिएको छ कि है हामीलाई उहाँले एक भाइ नाच्ने चार भाइ लुक्ने पाँच भाइ हेर्ने के हो भनेर लाइभ हेर्ने साथीहरूलाई यति बेला क्रममा कमेन्ट गर्नुभएको छ ल कसलाई थाहा छ भन्नुहोला है एक भाइ नाच्ने चार भाइ लुक्ने पाँच भाइले चाहिँ हेर्ने के रहेछ त यस्तो कुरा विवेकले चाहिँ यसको उत्तरको अपेक्षा गरिरहनु भएको छ तपाईँलाई के लाग्छ भन्नुहोला अब अहिलेको लागि ओके एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ म उहाँलाई स्वागत गरेँ नमस्ते
1: सर नमस्ते म भरत
0: हजुर भरत तपाईँ आएर भनिदिने फेरि पुरै आइडिया घान्दिने कि है ल ल ल ल ल ठिक छ ओके भरत हुनुहुन्थ्यो नि कि रमाइलो मान्छे हुनुहुन्छ फ्याक्टै आएर भनिदिनुमा म त के थाहा त होइन भरतै भन्ने होइन ओके 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्दैछ ओके अब बाढ़ी पहिरोको वितण्डाले गर्दाखेरि धेरै धनधनको क्षति भयो मानवीय क्षति भयो धेरै ठूलो क्षति भयो नेपालमा एउटा विनाशकारी यो भदौ महिनामा के हुँदैछ होइन गएको भदौ महिनामा जेएनजी आन्दोलनको मोमेन्टले गर्दाखेरि ठूलो हलचल मच्यो यस अगाडि अब वैशाखमा थियो 72 भूकम्प चाहिँ अनि प्लेन क्रास भयो पोखरामा त्यो बेलामा पनि ठूलै धनधनको क्षति भएको हो त्यो माघ महिनामा थियो बेला बेलामा नेपालमा के हुन्छ यस्तो अब त्यो तपाईँहरू सबैलाई थाहा नै छ होइन यो कहिलेकाहीँ यस्ता परिस्थितिहरू आउँछन् अब यो विपत्ति भन्ने कुरा बाजा बजाएर आउँदैन भनेर भन्ने गरिन्छ होइन त्यही भएर पनि अलिक सचेत बन्नुपर्छ खोला किनारका बस्तीहरूलाई स्थानान्तरण गर्नुपर्छ खोला घर मिचेर बनाइएका जुन संरचनाहरू छन् तिनी एकदमै रोकिनुपर्छ भन्ने कुरा हो अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना साथी उहाँलाई स्वागत गर्नु नमस्ते हजुर नमस्कार हजुर
2: नमस्कार सर
0: हजुर कहाँदेखि बोल्दै
2: म पोखरा छ बैदामदेखि शालिग पौडेल
0: शालिग पौडेल अनि के छ अरू हालखबर शालिग राम्रो
2: ठिक छ सर
0: सुनाउनुहोस् अरू लेक साइडतिर त्यत्रो ठाउँ पर्यटकीय नेपालको प्रमुख पर्यटकीय ठाउँबाट तपाईँ बोल्दै हुनुहुन्छ भने दुई चार शब्द त राख्नै पर्यो नि ठिक छ भनेर कहाँ गर्न पाइन्छ
2: पर्यटकै राजधानी पर्यटनको
0: त्यो भन्दा नि के छ अब त्यत्रो ठाउँमा तपाईँ बसिरहनु भएको छ के देख्नु भएको छ दैनिक रूपमा के भइरहेछ भन्ने कुरा यसो भन्नुहोस् न सर ल त
2: पर्यटकहरू न्यून छन् त्यति धेरै बढिहालेका छैनन् अब सिजन सुरु हुन लाग्यो भने मौसम पनि अब त्यस्तै त्यस्तै छ बाटो बिग्रिएका कारणले हो कि कसो के हो चाहिँ यस बेला पर्यटकको राजधानी भए पनि पर्यटकहरू अलि न्यून नै छन् त्यति उल्लेख्य छैनन्
0: यस्तो छ अवस्था
2: हजुर
0: ल ठिक छ त्यही भए पनि जानकारी भयो हाम्रो साथीहरूलाई ओके शालिग्राम पौडेल हुनुहुन्थ्यो लेक साइडदेखि हामीलाई फोन गर्नुभएको थियो अब पालो फेरि तपाईँको नै हो पाठ्यपुस्तक सफाई र आगामी शैक्षिक सत्र प्रभावित हुने जोखिम बढेको छ किनकि सरकारको अब ध्यान भनेको यति बेला अब हुन पनि पर्यो अब यत्रो ठूलो विनाशकारी बाढी आएको छ होइन सरकारको ध्यान त्यतातिर नलागेर फेरि कता लाग्ने हो, नागरिकको ज्यान बचाउनु पर्यो। अब जो जो हुनुहुन्छ उहाँलाई कसरी पुनर्स्थापना गर्ने भन्ने अर्को वितण्डा छ कि अब यहाँ फेरि होइन, अर्को ठूलो महाप्रलय कुरो त अब छ त होइन। अब त्यत्रो त्यत्रो तीन चारवटा बजारहरू नै सुखाब भए होइन, तपाईँले फोटो भिडियोहरू सबै हेर्नुभयो होला, जसले गर्दाखेरि अब यसलाई पुनर्स्थापना गर्ने कसरी भन्ने कुरा हुन्छ। कार्यक्रम पोखरा कलिन मार्फत यहाँहरूसँगै हामी छौं। 0161 543 0040 मार्फत कुराकानी गर्ने क्रममै अब क्रममा एकजना श्रोता साथीसँगै कुराकानी गर्छु म, त्यस पछाडि कार्यक्रमको अन्त्य अन्त्यतर्फ छु। हामीलाई चारजना साथीले फोन गरिसक्नु भएको छ, तपाईँले सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस् न, आउनुहोस् एकछिन कुराकानी गरौँ, केही सकिँदैन हो। दुई चार रुपियाँ चारवटा बजारहरू नै सुखाब भए होइन, तपाईँले फोटो भिडियोहरू सबै हेर्नुभयो होला, जसले गर्दाखेरि अब यसलाई पुनर्स्थापना गर्ने कसरी भन्ने कुरा हुन्छ। कार्यक्रम पोखरा

ओके कार्यक्रम पोखरा कल इन को आज को यह श्रृंखला अब हम छुट्न पर्ने बेला आज को कार्यक्रम में ये नाका फिर भोलि को श्रृंखला में हम भेटघाट होने अब अंतिम में एटा गीत राख कार्यक्रम छुट्टिन्छु यहाँ समक्ष फिर भोलि को श्रृंखला में भेट होने तर मैं गीत भेट ही हुन्न कि भन्ने गीत छोड़े कार्यक्रम छुट्टी लगे आज फोन कर भरत थापा नया बजार जमुना तामाङ दीपबाट शांत शर्मा जीरो किलोमीटर शालिग्राम पौडेल लेफ्ट साइड विजेता बन्नु भएको छ जमुना तामाङ विजेता बन्नु भएको छ हामीलाई दीपबाट फोन गर्नु भएको थियो प्राइज लिनको लागि रेडियो अन्नपूर्णमा आउनुहोला जमुना दिदी तपाईलाई धेरै धेरै बधाई छ नेपाल भूतपूर्व खेलाड़ी मञ्चलाई पनि विशेष आभार यहाँ सबैजनालाई थैंक यू सो मच अन्तिम अन्तिममा छ फेसबुक लाइव तर्फ म यसो नजर लगाएँ हामीलाई विवेक थापा मगरले आकाशै आगो पातले पानी हातले च्यापी मुखले तानी के होला भन्नु भएको छ अब यो के हो के हो है भोलि कुरा गरौँला थैंक यू सो मच सबैजनालाई अन्तिममा भोलि त हाम्रो भेट हुन्छ तर गीतले भेटै हुन्न कि भनिरहेछ है छुट्टो मैलेको लागि यहाँको दिन शुभ रहोस् जय होस्।

0: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
1: अध्यक्षमा शोभा गौतम,
0: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
1: उद्योग उपाध्यक्षमा सौगात थापा,
0: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
1: महासचिवमा तारानाथ ढुंगाना,
0: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
1: उपमहासचिवमा यादव पोखरेल।
0: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आईवीएफ केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाओ
2: हाँ यो कसरी संभव सर कत्ता कत्ता धाई सके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: टाइम चेक
5: यति बेला मध्याह्नको 12 बजेको छ
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
7: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
8: उपचार हुने समस्याहरू
9: हृदयघात
8: हाई ब्लड प्रेसर
9: हार्ट फेल
8: छातीको दुखाई तथा थकान
9: मुटुको भल्भमा समस्या
8: मुटुको बाथ रोग
9: हाई ट्राइग्लिसेराइडिटिजी
8: मुटुको धड्कनमा अनियमितता
9: हाई कोलेस्ट्रोल
8: पेसमेकर राखेको वा राख्नु पर्ने
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
10: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 553834

0: 10% summer cash for Firta.
1: Sale pa nita hapani.
2: Cash for Firta. Linu bhai ta?
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: ए सोधा सोच्छ र सफा धुलाई, ए सोधा नै हो मेरो रोजाई।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा खिनानी खनी तोला
3: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै चो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसानारी बेल्ले छ्याबा कोपिम ओछे
3: हजुर किने झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदिम भिसा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
2: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
2: तोय निल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान नि भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-5-60-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन
7: powered by ING Group transforming lives through education.

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028 59321, 061 581.

0: 榜定岗陈都榜
1: 卢卡口皮刀波杜克尼亲麦亚拉
2: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थका,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेंट से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेंट
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773683582444 वेबसाइट www.lagrandi.edu.np
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
2: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टेल आयुर्वेद केन्द्र पिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028 59321, 061 581.

0: बात जस्ते संबंध का ज्ञान मसाला।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: फिरता फिरता 20% समस्या फिरता
1: सैले पनि चाह पनि
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: अब ठण्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई. सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: रेडियो अन्नपूर्ण 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-77।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार।
1: 89-277।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा।

मैले माया गर्दै गए, उनले शंका गर्दै गए, दूरी बढ्दै गयो, विडम्बना उनी अर्कैकी भइन्, म एक्लो भएँ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834। 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
5: अध्यक्षमा शोभा गौतम,
6: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
5: उद्योग उपाध्यक्षमा सौगात थापा,
6: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
5: महासचिवमा तारानाथ ढुङ्गाना,
6: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
5: उपमहासचिवमा यादव पोखरेल।
6: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
8: रंग बहार रंग बहार
9: वर्ज सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
8: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: वर्ज पेन्स।
10: TNT Express।
11: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
11: TNT एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
1: 93.4

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: फिस्टुल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुल आइबिएफ केन्द्र, फिस्टुल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648, 572-849।
7: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-71।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओहो नासर बे कति छाबा डिजाइन बे मारेगा ना खिनानी खनि तोला
2: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाटी दुकान महेन्द्र पुलाडी तोला
1: ए नैसाबा मारे दुकान पो मोना नै प्रेसलाई नि चारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुना
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3TESA मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुचु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: मम्मी गर्मी भयो के छि सो पिउ न
1: पिउ न लाई चिसो उठाउ हले
2: हले गर्मी मनाया छै
1: रिफ्रेशमेन्ट बा न्यूट्रिशन मीट
2: चिसो हले
3: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
4: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
4: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
5: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
4: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र
3: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77
9: 93.4

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको। हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल

0: क्याश फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्ले
4: फिर्ता फिर्ता 20% समस्या फिर्ता
3: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थका,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 553834.

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर माल यामाहा रेजियार
0: वर्ष पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेन्स
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टल आइबिएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251.

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226853584।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन से घर रंगा उन्होस का लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन हो
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेन
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

कृष्ण तिमी त मेरो मुटु हौ धड्कन हौ तिमी बिना म कसरी जिउन सक्छु र तिमी त मेरो संसार हौ मेरो जीवन हौ अनि मेरो मृत्यु पनि तिमी त मैले पूजा गर्ने मेरो मनको देवता हौ कृष्ण।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: বাকসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11। आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदय घात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251998190।

0: स्वाद जससे सम्बन्ध गास्त ज्ञान मसाला
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434 032 29 98028 59 321 061 581 871।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 98 5609927।

0: नगाउने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597 मौकाको फाइदा उठाउनुहोस्
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D

कि तपाईं यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ। नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन 9802851717, 9802851717।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अनुपर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रसुवाबाड़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो, 4000 भन्दा धेरै सम्पर्कविहीन। रसुवाबाड़ीमा ज्यान गुमाएकाको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिइने। बाढ़ीबाट बेपत्ता भएकाको खोजी र सुरुङमा फसेकाको चाँडो उद्धार गर्न सांसदहरूको माग। राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह। जिल्ला समन्वय समिति कास्कीको विकास सम्बन्धी बैठक आयोजना। निर्माणाधीन विकास आयोजनामा देखिएका अवरोध र समस्या निराकरण गर्ने उद्देश्य। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली यल निनोको चेतावनी। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर। र पोखरामा भदौ 19 गतेदेखि दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने। एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित, मलेसिया 6 विकेटले पराजित। अब समाचार विस्तारमा सुन्नुहोस्। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11993 जनाको उद्धार भएको छ। यस्तै 4216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बाढ़ीको 13 दिन 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने निर्णय भएको छ। सांसदहरूले भोटेकोशी त्रिशुली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्ने धेरैजसो सांसदहरूले बाढ़ीबाट ज्यान गुमाएकाप्रति श्रद्धांजलि, शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँहरूले घरबारविहीन तथा विस्थापित नागरिकको उचित व्यवस्थापन गर्दै खोजी उद्धार राहत र पुनर्स्थापनामा राज्यका सबै संयन्त्र परिचालन गर्न सभामुख मार्फत सरकारसँग आग्रह गर्नुभएको छ। सांसद गुरूप्रसाद बराल, सृजना श्रेष्ठ, ऐनबहादुर महर, गोपाल शर्मा, हरिमोहन भण्डारी, सोम शर्मा, यशुदा कुमारी अरियाल, रेखा कुमारी यादव, हरिना देवी कामी, मनमाया विश्वकरा, सन्दीप रान्ना, प्रेमबहादुर बैक, यज्ञबहादुर बोगटी, कृष्ण हरि बुढाथोकी र बसुमाया तामाङले भोटेकोशी बाढ़ीबाट बेपत्ता भएकाको खोजी तीव्र बनाउन आग्रह गर्नुभएको छ। त्यस्तै शाहजान खातुन, भरत बहादुर खड्का, केपी खनाल, ओजस्वी शेरचन, बुद्धिप्रसाद पन्त, बुद्ध रत्न महर्जन, बलावती शर्मा, रमेश कुमार मल्ल, सीता थपलिया, खड़क बहादुर बुढा र प्रकाश सिंह कार्कीले बेपत्ताको खोजी, जलविद्युत आयोजना तथा सुरुङमा फसेकाको उद्धार, राहत पुनर्स्थापना, पूर्व सूचना तथा विपद व्यवस्थापनमा सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। सांसद गुरूप्रसाद बरालले बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी उद्धार राहत तथा पुनर्निर्माण कार्यको निरीक्षण र अनुगमन गर्दै सरकारलाई सहजीकरण गर्न उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठनको लागि सभामुख मार्फत रूलिङ गर्न माग गर्नुभएको छ। सांसद भरतबहादुर खड्काले बाढ़ीमा परेर बेपत्ता नागरिकको छिटोभन्दा छिटो खोजी गर्न सरकारसँग अनुरोध गर्नुभएको छ। उहाँले आवश्यक परे जुनसुकी देशसँग सहयोग र सहायता लिएर नेपाली नागरिकको जीवन जोगाउन तथा तीनवटै सरकारबीच समन्वय र सहकारी गर्नुपर्ने बताउनुभयो। सांसद केपी खनालले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितहरूको खोजी कार्य तीव्र पार्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद ओजस्वी शेरचन्दले बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने अवस्थातर्फ ध्यान दिन तथा प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउन माग गर्नुभयो। सांसद बुद्धि प्रसाद पन्तले भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर पर्सा जिल्लाबाट धेरैजना सम्पर्कविहीन भएकाले परिवारहरू सास र आश दुवैको प्रतीक्षामा रहेको बताउँदै खोजी उद्धार र राहतमा जुट्न आग्रह गर्नुभयो। सांसद बुद्धरत्न महर्जनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारमा तदारूकता देखाउन र चाडपर्व नजिकै आएकाले विभिन्न राजमार्गका सड़क मरमत गरी ढुवानी सहज बनाउन माग गर्नुभयो। सांसद बलावती शर्माले बाढ़ीमा हराइरहेका आफन्तका परिवारप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले तीनवटै सरकारबीच समन्वय र सहकार्य गरी बाढ़ी प्रभावितको उद्धार तथा राहतमा जुट्नुपर्ने बताउनुभयो। सांसद रमेश कुमार मल्लले भोटेघोसीको बाढ़ीमा परेर सल्यान जिल्लाका बालबालिका सहित 52 जना सम्पर्कविहीन भएकाले आफन्तहरू सकुशल उद्धारको प्रतीक्षामा रहेको बताउँदै उद्धारमा तीव्रता दिन आग्रह गर्नुभयो। उहाँले प्रभावितको घाँस बाँस र कपास लगायत मानवीय आवश्यकताको परिपूर्ति र प्रबन्ध मिलाउन माग गर्नुभयो। सांसद सीता थपलियाले बाढ़ी आएको 8 दिन बितिसक्दा पनि विभिन्न जलविद्युत आयोजनामा प्रभावकारी उद्धार हुन नसक्नु गम्भीर विषय रहेको बताउँदै राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवन जोगाउनु रहेको उल्लेख गर्नुभयो। सांसद खड़गबहादुर बुढ़ाले जलविद्युत परियोजनामा फँसिरहेका नागरिकको उद्धारमा सरकारले कुनै पनि कन्जुसिए गर्न नहुने बताउनुभयो। सांसद प्रकाश सिंह कार्कीले जलविद्युत परियोजनामा फँसिरहेका नागरिकको उद्धारको लागि आवश्यक परे विदेशी देशसँग सहायता र सहयोग लिनुपर्ने बताउनुभयो। सांसद एन बहादुर महरले उद्धारको माग गरिरहेका नागरिकलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। सांसद यशोदा कुमारी अरियालले सुरुङभित्र फँसेका नागरिक अझै जीवित हुन सक्ने भन्दै कुनै पनि बहानामा खोजी कार्यमा ढिलाइ गर्न नहुने बताउनुभयो। सांसदहरू रेखा कुमारी यादव र हरिना देवी कामीले जलविद्युत आयोजना तथा सुरुङमा खोजी उद्धार र राहत कार्य तत्काल तीव्र बनाउन आग्रह गर्नुभयो। सांसद मनमाया विश्वकर्माले भविष्यमा विपदबाट पर्न सक्ने जोखिम न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सन्दीप राणाले रसुवा भोटेघोसी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रबाट हराइरहेकाहरूको खोजी तथा राहत र उद्धार कार्यमा तीव्रता दिन आग्रह गर्नुभयो। सांसद प्रेमबहादुर बयकले देशभर हुने गाड़ी दुर्घटना न्यूनीकरणको लागि ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद एकेबहादुर बोगटीले विपद प्रभावितका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद कृष्णहरि बुढाथोकीले विपद आउनु अघि नै जीवन जोगाउने प्रविधिको विकास गर्नुपर्ने तथा विपदको पूर्व सूचना र तयारीमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसद वसुमाया तामाङले अस्थायी सेल्टरमा गर्भवती महिला तथा किशोरीको लागि सुरक्षित र मर्यादित व्यवस्था गर्नुपर्ने तथा ज्येष्ठ नागरिकको लागि नियमित स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था हुनुपर्ने माग गर्नुभयो। सांसद शाहजान खातुनले 8 दिन बित्दा पनि परिवारले आफन्त जीवित भए नभएको जानकारी पाउन नसकेको बताउँदै सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो। सांसदहरू सृजना श्रेष्ठ, गोपाल शर्मा, हरिमोहन भण्डारी र सोम शर्माले पनि बाढ़ी प्रभावित तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले बाढ़ी प्रभावितको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन, महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा प्रभावितलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। जिल्ला समन्वय समिति कास्कीले बिहिबार विकास समन्वय बैठक सम्पन्न गरेको छ। कास्कीका निर्माणाधीन विकास आयोजनामा देखिएका अवरोध र समस्या निराकरण गर्न बैठक आयोजना गरिएको प्रमुख लीलाधर पौडेलले बताउनु भएको छ। कास्कीमा संचालित आयोजना समयमै सम्पन्न नहुँदा सेवाग्राही मर्कामा परेको भन्दै प्रमुख पौडेलले संचालित आयोजना सहित अन्य सरकारवाला सरकारी निकायबीच प्रभावकारी समन्वय अत्यावश्यक भएको उल्लेख गर्नुभयो। पोखरा र कास्की क्षेत्रमा विद्युत, सड़क, विमानस्थल सम्बन्धित विकास आयोजनाका सन्दर्भमा देखिएका विवाद समस्या समाधानार्थ तत्काल गम्भीरताका साथ कार्य गर्न आग्रह गर्नुभयो। पौडेलले राष्ट्र निर्माणको कार्य सबैको सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गर्नुभयो। जिल्ला समन्वय अधिकारी नवराज बरालले सरकारवाला कार्यालयहरू गम्भीर र समन्वय नभएको जनगुनासो आएपछि समन्वय बैठक आयोजना गरिएको भन्दै प्रक्रिया मिलाएर समस्याको समाधान गर्नुको विकल्प नरहेको बताउनुभयो। सो अवसरमा बैठकमा नागरिक उड्डयन प्राधिकरण पोखरा, अध्यागमन कार्यालय पोखरा विमानस्थल, नेपाल विद्युत प्राधिकरण पोखरा, भरतपुर विद्युत प्राधिकरण प्रणाली शुद्धिकरण आयोजना, पोखरा महानगरपालिकाको कार्यालय, पोखरा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको जिल्ला समन्वय समिति कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 4 गैरापाटन स्थित प्रतिष्ठित शिक्षण संस्था कुमुदिनी हंस माध्यमिक विद्यालयमा श्रीकृष्ण धर्माष्टमीको पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत मण्टेश्वरीदेखि कक्षा 5 सम्मका साना साना विद्यार्थीहरूले भजन कीर्तन, नृत्य तथा झाँकी सहित जन्माष्टमी मनाएका हुन्। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इस्कोन पोखराका प्रतिनिधिहरू हरेकृष्ण र प्रसन्नले विद्यार्थीहरूलाई भजन कीर्तन तथा संगीतमय प्रस्तुतिमा प्रत्यक्ष सहयोग पुर्याउनु भएको थियो। उहाँहरूको गायन र वादीवादनको तालमा विद्यार्थीहरू राधा र कृष्णको आकर्षक पोशाकमा सजिएर मन्त्रमुग्ध हुँदै नाचेका थिए। साना बालबालिकाहरूको धार्मिक पोशाक र सांस्कृतिक प्रस्तुतिले विद्यालय परिसर नै भक्तिमय र उत्सवमय बनेको थियो। सो अवसरमा बोल्दै कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले आधुनिक शिक्षासँगै बालबालिकाले आफ्नै मौलिक धर्म संस्कार र संस्कृतिको ज्ञान दिनु अति आवश्यक भइसकेको बताउनुभयो। हाम्रा भावी पुस्तालाई प्रविधि र विश्वस्तरीय शिक्षा दिँदै पनि आफ्ना जरा परम्परा र मूल्य मान्यता बिर्सन दिनु हुँदैन, अध्यक्ष पालिखेले भन्नुभयो। विद्यार्थीहरूलाई सानै उमेरदेखि नेपाली संस्कार र संस्कृतिको व्यवहारिक जानकारी गराउनु तथा यसको संरक्षण र प्रवर्धनमा उनीहरूको रूचि जगाउनु नै यस्तो कार्यक्रमको मुख्य उद्देश्य भएको उहाँले बताउनु भएको छ। कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। बालबालिकाहरूलाई भगवान श्रीकृष्णको जन्म, उहाँको बाललीला र जन्माष्टमी धार्मिक तथा सांस्कृतिक महत्वको बारेमा समेत व्यावहारिक रूपमा जानकारी गराइएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नैतिक शिक्षा, अनुशासन र सांस्कृतिक चेतना अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। कार्यक्रम संयोजन शिक्षक कुसुम गुरूङले गर्नुभएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 5 पर्साङ स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणको लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी रहेको छ। महायज्ञको दोस्रो दिन बिहिबारसम्ममा करिब 85 लाख रूपियाँ संकलन भएको छ। पर्स्याङ बगैचा पार्क व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार महायज्ञमा सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेश चन्द्र कोइराला, शान्ति कुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मण प्रसाद कोइराला र सुभाष चन्द्र कोइरालाबाट 35 लाख रूपियाँ सहयोग प्राप्त भएको छ। यस्तै मन्दिर व्यवस्थापन समिति अध्यक्ष पराजुली, श्रीराम पराजुली, शम्भू पराजुली, पुरूषोत्तम पराजुली र विश्वनाथ पराजुलीबाट 110,06,000 रूपियाँ संकलन भएको छ। यस्तै समाजसेवी हरम्ब प्रसाद कोइराला तथा परिवारजनबाट 3,15,000, भद्रताज पौडेलबाट 25,999, सूर्यप्रसाद पराजुलीबाट 25,525 रूपियाँ र गजेन्द्र जयसवालबाट 25,101 रूपियाँ सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएका छन्। यसै गरी मन्दिर व्यवस्थापन समितिका कार्य समिति, व्यवस्थापन समिति र शुभेच्छुकबाट 30 लाख रूपियाँ सहयोग प्राप्त भएको प्रचार प्रसार समिति संयोजक लक्ष्मण बरालले जानकारी दिनुभएको छ। प्राकृतिक विपत्तिमा ज्यान गुमाएका घाइते तथा विपदाको सम्झना र विश्व शान्तिको कामनासहित आयोजना गरिएको महायज्ञ भदौ 25 गतेसम्म सञ्चालन हुनेछ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शुरू गरिएको महायज्ञमा विभिन्न देवलीला, संगीतमय श्रीमद भागवत कथा, प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। महायज्ञका प्रमुख वाचक पण्डित दीपक प्रसाद पौडेल रहनुभएको छ। महायज्ञबाट संकलित रकम मन्दिर पुनर्निर्माणमा प्रयोग गरिने र केही रकम बाढ़ी पीड़ित राहत कोषमा जम्मा गरिने आयोजकले जनाएका छन्। धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढ़ाइएको महायज्ञ मार्फत मन्दिरलाई कलात्मक र आकर्षक रूपमा पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेव मन्दिरलाई 4 ढोका र पञ्चमुखी शिवलिंग सहितको विशाल शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य समेत राखिएको छ। मन्दिर निर्माणको लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने र दातालाई योगदान अनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकको भनाइरहेको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहेको छ। मन्दिरको गर्भगृहमा एउटै शिलाका 3 भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको बताइन्छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अघाडि मन्दिरको स्थापना गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले भोटेगोसी बाढ़ीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मदत गर्ने निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी कार्यालयमा संकलन भएको राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासपाको तयारी छ। यसअगाडि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बताउनुभएको छ। बैठकमा बाढ़ी र विपदका समयमा सरकारले गरिरहेको प्रयासबारे अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले ब्रिफिङ समेत गर्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856526579।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-522-87।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
13: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
12: उपचार हुने समस्याहरू
13: हृदयघात
12: हाई ब्लड प्रेसर
13: हार्ट फेल
12: छातीको दुखाई तथा थकान
13: मुटुको भल्भमा समस्या
12: मुटुको बाथ रोग
13: हाई ट्राइग्लिसेराइडिटिजी
12: मुटुको धड्कनमा अनियमितता
13: हाई कोलेस्ट्रोल
12: पेसमेकर राखेको वा राख्नुपर्ने
13: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
12: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
14: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
12: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
13: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग माउसी गुरूङ निर्देशित फिल्म पेन्सन भट्टाले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल यो प्रमाणीकरण पाएको छ। 2 घण्टा 8 मिनटको फिल्म अब सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। भदौ 26 गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाउरे जीवनसँग जोड़िएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ। बाहिरबाट पेन्सन प्रतिष्ठा र सुख सुविधासँग जोड़िने लाउरे जीवनभित्रको पारिवारिक उतार चढ़ाव र भावनात्मक संघर्षलाई फिल्मले उजागर गर्ने प्रयास गरेको छ। फिल्ममा दयाङसँगै गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरूङ, माया गुरूङ लगायतका कलाकारको अभिनय छ। फिल्मलाई आरआर फिल्म मार्फत रोहित कटेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्। निर्देशक गुरूङले गोर्खाली सेनाको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र सम्बन्धको उतार चढ़ावलाई कथामा समेटिएको बताउनु भएको छ। धन सम्पत्ति र प्रतिष्ठामाथि मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको उहाँको भनाइ छ। मीन कोन्मे गुरूङ सिग्लेस, भोजबहादुर गुरूङ युके, माया गुरूङ र सपना गुरूङ निर्माता रहेको फिल्ममा डीवी गुरूङ प्रोडक्शन म्यानेजर हुनुहुन्छ। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर यलनिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूयूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको यलनिनो 76 वर्ष यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। यलनिनोले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था सिर्जना गर्छ। मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा यलनिनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले यलनिनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृहघर छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12 देखि 18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको हो। स्टकहोम विश्वविद्यालयका डेभिड स्ट्रोमबर्ग तथा हङकङ विश्वविद्यालयका भिक्टर ले र यानहुई उले गरेको अध्ययनमा 9 विषयमा विद्यार्थीको गृह कार्य, मासिक परीक्षा र प्रवेश परीक्षाको नतिजा विश्लेषण गरिएको थियो। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 मिनटमा झरेको थियो, तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। दौतरी समूह रामबजारको आयोजनामा पोखरामा दोस्रो दौतरीको विद्यालय स्तरीय फुटसल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। भदौ 19 गतेदेखि 21 गतेसम्म पोखरा रंगशाला स्थित मल्टीपर्पज कवर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन्। खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागि दौतरी समूहका अध्यक्ष मनोज गुरूङले जानकारी दिनुभएको छ। करिब 45 टीमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने विद्यालय वा टीमले नगद 55,555 सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले नगद 33,333 सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसै गरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद 11,111 सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिनुभएको छ। दाहालका अनुसार व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाड़ी र सर्वाधिक गोलकर्तालाई जनै 5,000 नगद ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। प्रतियोगितामा सहभागिताको लागि टीम दर्ता शुल्क 5,000 लाग्नेछ। यो प्रतियोगिता खेलकुदमा मात्र सीमित नरहे यसको मुख्य उद्देश्य सामाजिक सेवा तथा परोपकार रहेको दौतरी समूहका अध्यक्ष मनोज गुरूङले बताउनु भएको छ। गुरूङका अनुसार प्रतियोगिताबाट बचत हुने रकम समाजका फरक क्षमता भएका विद्यार्थीहरू, क्यान्सर पीड़ित तथा जेहेन्दार एवं विपन्न विद्यार्थीहरूको सहयोगार्थ खर्च गरिनेछ। साथै संस्थाको आर्थिक कोष मजबूत बनाई स्थानीय स्तरमा मानव सेवाश्रममा भोजन, शैक्षिक सामग्री वितरण तथा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने समूहको भावी योजना रहेको छ। पत्रकार सम्मेलनमा प्रतियोगिताको मुख्य प्रायोजक तथा सल्लाहकार विनिता थापा, सह प्रायोजक तथा रामबजार हङकङका संस्थापक रक्षा गुरूङले प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन समूहका सचिव थमन बहादुर थापाले गर्नुभएको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएससी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले घरेलू टोली मलेसियालाई 6 विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपाल 4 अंक जोडेर तालिकाको शीर्ष स्थानमा उग्लेको छ। समूह चरणको पहिलो खेलमा नेपालले बहराइनलाई 7 विकेटले हराएको थियो। मलेसियाले दिएको 104 रनको सामान्य लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेटको क्षतिमा भेटाएको थियो। नेपालका लागि ओपनर अर्जुन कुमारले 45 रनमा अभिजित रहनुभयो। उहाँले 68 बलमा 4 चौका प्रहार गर्नुभयो। त्यस्तै दिपेन्द्र सिंह अहिरी 12 रनमा नट आउट रहनुभयो। उहाँले 11 बलमा 2 चौका हान्नुभयो। ईशान पाण्डेले 20 र रोहित पौडेलले 10 रन थप्नुभयो। अर्का ओपनर आसिफ शेख 0 रनमा नै आउट हुनुभयो। देव खनालले 2 रनमा क्याच आउट हुनुभयो। त्यसअगाडि मलेसियाको भाङ्गी स्थित वाईएसटी यूकेएम क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली 32.3 ओभरमा 103 रनमा अल आउट भएको थियो। मलेसियालाई कम स्कोरमा रोक्न करण केसीले 4 विकेट लिनुभएको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। 4000 भन्दा धेरै सम्पर्कविहीन। रसुवा बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिइने। बाढ़ीबाट विपत्ता भएकाको खोजी र सुरुङमा फँसेकाको चाँडो उद्धार गर्न सांसदहरूको माग। राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह। जिल्ला समन्वय समिति कास्कीको विकास समन्वय बैठक आयोजना। निर्माणाधीन विकास आयोजनामा देखिएको अवरोध र समस्या निराकरण गर्ने उद्देश्य। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली यल निनोको चेतावनी। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर। र पोखरामा भदौ 19 गतेदेखि दोस्रो दौतरीको विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने। एससीसी प्रिमियर कपमा नेपालको दोस्रो जित, मलेसिया 6 विकेटले पराजित। अवस्त साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्जर पेंट्स

0: bám tin cảm chân đu bám luka khóc thì tao bố tục nị chín mây ara
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: सूचना, पोखरा उद्योग वाणिज्य संघको मिति 2083 साल भाद्र 20 र 21 गते हुने 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशनमा संघका सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। परिचय पत्र लिन बाँकी सदस्यज्यूहरूलाई संघबाट परिचय पत्र लिनुहुन अनुरोध गर्दछौ। पुनश्च मिति 2083 साल भदौ 19 गते संघको सचिवालय खुल्ला रहने जानकारी गराइन्छ। पोखरा उद्योग वाणिज्य संघ।
7: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हँ यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आइबीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
9: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क विश्व माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717
10: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-0324-29, 98028-59321, 061-581-871।
13: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
11: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड बीएनडी भवन, स्थानीय बैंक रहेको भवन।
14: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
14: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
15: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
14: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
15: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405 98-560-33-405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2-77
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 98-560-00536
6: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
7: अध्यक्षमा शोभा गौतम,
6: वरिष्ठ उपाध्यक्षमा टिकाराम सुवेदी,
7: उद्योग उपाध्यक्षमा सौगात थापा,
6: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
7: महासचिवमा तारानाथ ढुङ्गाना,
6: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
7: उपमहासचिवमा यादव पोखरेल।
6: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण 93.4। हाम्रो स्वर संस्कृति समयको प्रतीक।
10: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
11: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार। आजको पास त उतै होला हुन्छ यार।
10: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौ।
12: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9641408082।
13: रंग बहार रंग बहार
14: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
13: वर्जर पेंट।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375।
12: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 0165781165।
16: हजुर
12: सुन्नुहोस्
16: त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061। खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका

0: नक्कलीदेखि सावधान। जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपिडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
0: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान। जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान भट्टाचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान भट्टाचार्यलाई।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
5: हृदयघात,
1: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
5: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला साँझको 7 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टेल आइबेव केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
5: रंग बहार रंग बहार
6: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
5: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ष पेंट।

0: पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनमा लामो समयको व्यावसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।
1: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: रेडियो अन्नपूर्ण 93.4।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হেল্পলাইন 01-597-0611।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-5538-34।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123-98-028-50-701 98-028-50-702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2727-29।
2: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ।
10: अध्यक्षमा शोभा गौतम,
2: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी,
10: उद्योग उपाध्यक्षमा सौगात थापा,
2: वाणिज्य उपाध्यक्षमा भीम गौतम,
10: महासचिवमा तारानाथ ढुङ्गाना,
2: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ,
10: उपमहासचिवमा यादव पोखरेल।
2: व्यवसायको हकितका लागि, संस्थाको सुदृढीकरणका लागि, पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97-150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
12: के तपाई युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025717, 98025717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मगाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: सूचना, पोखरा उद्योग वाणिज्य संघको मिति 2083 साल भाद्र 20 र 21 गते हुने 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशनमा संघका सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। परिचय पत्र लिन बाँकी सदस्यज्यूहरूलाई संघबाट परिचय पत्र लिनुहुन अनुरोध गर्दछौ। पुनश्च मिति 2083 साल भदौ 19 गते संघको सचिवालय खुल्ला रहने जानकारी गराइन्छ। पोखरा उद्योग वाणिज्य संघ।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
7: भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162 590-163।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
11: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
12: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
11: उपचार हुने समस्याहरू
12: हृदय घात,
11: हाई ब्लड प्रेसर,
12: हार्ट फेल,
11: छातीको दुखाइ तथा थकान,
12: मुटुको भल्कमा समस्या,
11: मुटुको बाथ रोग,
12: हाई ट्राइग्लिसेराइडिटिजी,
11: मुटुको धड्कनमा अनियमितता,
12: हाई कोलेस्ट्रोल,
11: पेसमेकर राखेको वा राख्नु पर्ने,
12: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
11: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
11: पुन
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
12: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-5872-65-53-834।
13: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
14: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
13: नेपाल आदिवासी जनजाति महासंघ।
15: रंगबहार रंगबहार
16: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
15: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
15: बर्जर पेन्स।
17: हेलो
18: हजुर, नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
20: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-1062।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-2।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वाटसलिया पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सधैँ छस्
1: अँ सधैँ छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जाम न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
4: तन्ना आजै फेरि हाल्नुहोस्
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
5: उपचार हुने समस्याहरू
6: हृदयघात
5: हाई ब्लड प्रेसर
6: हार्ट फेल
5: छातीको दुखाई तथा थकान
6: मुटुको भल्भमा समस्या
5: मुटुको बाथ रोग
6: हाई ट्राइग्लिसेराइडिटिजी
5: मुटुको धड्कनमा अनियमितता
6: हाई कोलेस्ट्रोल
5: पेसमेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-553-834
8: रेडियो अन्नपूर्ण 93.1
5: मेकर राखेको वा राख्नु पर्ने
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बीफार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्ना व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेंट
3: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराउ
5: अध्यक्षमा शोभा गौतम
4: वरिष्ठ उपाध्यक्षमा टिकाराम सुवेदी
5: उद्योग उपाध्यक्षमा सौगात थापा
4: वाणिज्य उपाध्यक्षमा भीम गौतम
5: महासचिवमा तारानाथ ढुङ्गाना
4: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ
5: उपमहासचिवमा यादव पोखरेल
4: व्यवसायको हक हितका लागि संस्थाको सुदृढीकरणका लागि पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिज,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नुपर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-817।
6: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागजाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165713163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जराईबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 0165685536, मोबाइल 9856300536।
6: सूचना, पोखरा उद्योग वाणिज्य संघको मिति 2083 साल भाद्र 20 र 21 गते हुने 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशनमा संघका सम्पूर्ण सदस्य जीवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। परिचय पत्र लिन बाँकी सदस्य जीवहरूलाई संघबाट परिचय पत्र लिनुहुन अनुरोध गर्दछौ। पुनश्च मिति 2083 साल भदौ 19 गते संघको सचिवालय खुल्ला रहने जानकारी गराइन्छ। पोखरा उद्योग वाणिज्य संघ।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: रंगबहार रंगबहार
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-42 छ, 537-52 छ।
7: रेडियो अन्नपूर्ण 93.4।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलेज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
9: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ परिपक्व नेतृत्व जिम्मेवार संघ र सुरक्षित व्यवसाय उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसको नमस्कार। आजको कार्यक्रममा जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: आज रातिसम्म टनेलमा हिस्का बजार छिराइसक्ने प्लान गरेको छ।
2: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, प्रोग्रेस त्यति इफेक्टिभ छैन।
0: बाढ़ीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
3: सामानको त कुरै भएन, मान्छे बाँचे त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटे छैन,
4: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि सिकौला, नरहे पनि त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: र चीनतर्फ फँसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निन्यो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
6: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
5: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेशियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
7: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
8: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
0: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
9: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यो दिन हिट बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट कोल्यास स्टेसर सर्च एन्ड रेस्क्यु टिम लगायत कम्ब्याट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गर्यो। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिर्ने अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामीले टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एक्सकाभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ छोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ हामीले ल्याइसकेका
10: छौँ। अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
9: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गर्यौँ टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्लो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुन्निएका मान्छेहरूले यदि त्यो सङ्लो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल छौँ।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पुरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरिएको छ। अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन।
0: आनन्द ढुङ्गेलले भने
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरेको छ। अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा

0: चारजना हाम्रो 21 जना होइन, त्यसपछि 3 जना केयुको स्टुडेन्टहरू र 1 जना सेक्युरिटी गार्ड गरेर कुल 44 जना चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली, त्यो चाहिँ हाम्रो स्टाफ भयो। यस यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 जना अहिले पनि सम्पर्कविहीन हुन्छ। 2 कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 जना सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 जना चाइनिज र 2 जना नेपाली, उसको पनि उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनलमा मिसिङ हुनुहुन्न, टनलबाट निक्लिनु भयो, हामी चाहिँ लगभग आधी टनल अस्ति वक सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन, माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
1: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र दाहालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्री संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनैमध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
2: 3 दिनपछि हेर्न आएको, अब के अब हेरि नसाधे सोच्नै नसक्ने केही पनि थिएन।
3: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखिएको थियो, के सामानहरू निकाल्नु भयो?
2: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै अब।
3: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो?
2: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटे छैन काकाको मान्छेको।
1: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
4: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अहिले भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीको देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन, पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो 2-4 दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, पछि कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
1: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
5: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल 2 तला पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक डक्सनाहरू त अब त्यो सकुशल छ, तपाईँ देख्नु भयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि 2 तला सबै सेट दिने सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागु सुन र ऊ मात्रै पाकै, अरू त खासै केही छैन।
1: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 जना नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्ण भीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
6: लत्ता कपडा मात्रै नहोला, बजारमा ग्यास बिग्रेता पसल अनि बढी गइन् त्यसरी खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
1: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल सेनाको आरोप छ।
7: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त 2 हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएकोलाई दण्डको दायरामा ल्याउनु पर्यो। अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
1: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै। हवस्त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पौने 9 बजी हामी फेरि

0: उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला रातिको 9 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अनुभव हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो, 4000 भन्दा धेरै सम्पर्कविहीन। रसुवा बाढ़ीमा ज्यान गुमाएकाको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिइने। बाढ़ी प्रभावित क्षेत्रमा साना ड्रोन उडाए जफत गरिने, ठूला ड्रोनलाई मात्रै अनुमति। बाढ़ीबाट बेपत्ता भएकाको खोजी र सुरुङमा फसेकाको चाँडो उद्धार गर्न सांसदहरूको माग। राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह। जीसस कास्कीको विकास समन्वय बैठक आयोजना। निर्माणाधीन विकास आयोजनामा देखिएका अवरोध र समस्या निराकरण गर्ने उद्देश्य। देउबापक्षको बैठकले एकपक्षीय महाधिवेशनको मिति तोक्ने सेट गर्यो। नौबुधे निर्णय, 77 वटै जिल्लामा महाधिवेशन तयारी समिति गठन गर्न केन्द्रीय प्रतिनिधि पठाउने। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एल्मिनियोको चेतावनी। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर। र पल्सर स्पोर्ट्स अवार्डमा कर्नाटकी एरिका र बक्सिङका चन्द्र बने वर्ष खेलाड़ी। एसिसी प्रिमियर कपमा नेपालको दोस्रो जित, मलेसिया 6 विकेटले पराजित। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, दादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बाढ़ीको 13 दिन 22 गते सोमबार सरकारले शोक दिवस मनाउन लागेको हो। त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। यस्तै अघिल्लो वर्ष भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिने निर्णय भएको छ। गृह मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन नउडाउन भनेको छ। अनुमति बिना अन्य साना ड्रोन उडाइएको पाइए एन्टी ड्रोन टोली सक्रिय गरी त्यस्ता ड्रोन नियन्त्रणमा लिइने तथा जफत गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणको लागि प्रयोग हुने 100 केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइनेछ। उद्धार तथा राहत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सबैलाई यस सूचनाको पालना गर्न गृहमन्त्री सुदन गुरूङले आग्रह गर्नुभएको छ। सांसदहरूले भोटेकोशी त्रिशुली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्ने धेरैजसो सांसदहरूले बाढ़ीबाट ज्यान गुमाएकाप्रति श्रद्धांजलि, शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनीहरूले घरबार विहीन तथा विस्थापित नागरिकको उचित व्यवस्थापन गर्दै खोजी उद्धार राहत र पुनर्स्थापनामा राज्यका सबै संयन्त्र परिचालन गर्न सभामुख मार्फत सरकारसँग आग्रह गरेका छन्। सांसद गुरूप्रसाद बराल, सृजना श्रेष्ठ, ऐनबहादुर मोहर, गोपाल शर्मा, हरिमोहन भण्डारी, सोम शर्मा, यशुदा कुमारी अरियाल, रेखा कुमारी यादव, हरिना देवी कामी, मनमाया विश्वकर्मा, सन्दीप राणा, प्रेम बहादुर बयक, यज्ञबहादुर बोगटी, कृष्णहरि बुढाथोकी र वसुमाया तामाङले भोटेकोशी बाढ़ीबाट बेपत्ता भएकाको खोजी तीव्र बनाउन आग्रह गर्नुभएको छ। त्यस्तै शाहजान खातुन, भरतबहादुर खड्का, केपी खनाल, ओजस्वी शेरचन, बुद्धिप्रसाद पन्त, बुद्धरत्न महर्चन, बलावती शर्मा, रमेश कुमार मल्ल, सीता थपलिया, खड़गबहादुर बुढा र प्रकाश सिंह कार्कीले बेपत्ताको खोजी, जलविद्युत आयोजना तथा सुरुङमा फसेकाको उद्धार, राहत, पुनर्स्थापना, पूर्व सूचना तथा विपद व्यवस्थापनमा सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। सांसद गुरूप्रसाद बरालले बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी उद्धार राहत तथा पुनर्निर्माणको कार्यको निरीक्षण र अनुगमन गर्दै सरकारलाई सहजीकरण गर्न उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठनको लागि सभामुख मार्फत रूलिङ गर्न माग गर्नुभयो। सांसद भरत बहादुर खड्काले बाढ़ीमा परेर बेपत्ता नागरिकको छिटोभन्दा छिटो खोजी गर्न सरकारसँग अनुरोध गर्नुभयो। उहाँले आवश्यक परे जुनसुकै देशसँग सहयोग र सहायता लिएर नेपाली नागरिकको जीवन जोगाउन तथा तीनवटै सरकारबीच समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो। सांसद केपी खनालले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितहरूको खोजी कार्य तीव्र पार्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद ओजस्वी शेरचनले बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने अवस्थातर्फ ध्यान दिन तथा प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउन माग गर्नुभयो। सांसद बुद्धिप्रसाद पन्तले भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर पर्सा जिल्लाबाट धेरैजना सम्पर्कविहीन भएकोले परिवारहरू सास्रास दुवैको प्रतीक्षामा रहेको बताउँदै खोजी उद्धार र राहतमा जुट्न आग्रह गर्नुभयो। सांसद बुद्धरत्न महर्जनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारमा तदारूकता देखाउन र चाडपर्व नजिकै आएकोले विभिन्न राजमार्गका सड़क मरमत गरी ढुवानी सहज बनाउन माग गर्नुभयो। सांसद बलावती शर्माले बाढ़ीमा हराइरहेका आफन्तका परिवारप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले तीनवटै सरकारबीच समन्वय र सहकार्य गरी बाढ़ी प्रभावितको उद्धार तथा राहतमा जुट्नुपर्ने बताउनुभयो। सांसद रमेश कुमार मल्लले भोटेकोशीको बाढ़ीमा परेर सल्यान जिल्लाका बालबालिकासहित 52 जना सम्पर्कविहीन भएकोले आफन्तहरू सकुशल उद्धारको प्रतीक्षामा रहेको बताउँदै उद्धारमा तीव्रता दिन आग्रह गर्नुभयो। उहाँले प्रभावितको घाँस बाँस र कपास लगायत मानवीय आवश्यकताको परिपूर्ति र प्रबन्ध मिलाउन माग गर्नुभयो। सांसद सीता थपलियाले बाढ़ी आएको 8 दिन बितिसक्दा पनि विभिन्न जलविद्युत आयोजनामा प्रभावकारी उद्धार हुन नसक्नु गम्भीर विषय रहेको बताउँदै राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवन जोगाउनु रहेको उल्लेख गर्नुभयो। सांसद खड़गबहादुर बुढाले जलविद्युत परियोजनामा फँसिरहेका नागरिकको उद्धारमा सरकारले कुनै पनि कन्जिसे गर्न नहुने बताउनुभयो। सांसद प्रकाश सिंह कार्कीले जलविद्युत परियोजनामा फँसिरहेका नागरिकको उद्धारको लागि आवश्यक परे विदेशी देशसँग सहायता र सहयोग लिनुपर्ने बताउनुभयो। सांसद ऐनबहादुर महरले उद्धारको काम गरिरहेका नागरिकलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। सांसद यशोदा कुमारी अर्यालले सुरुङभित्र फँसेका नागरिक अझै जीवित हुन सक्ने भन्दै कुनै पनि वाहनामा खोजी कार्यमा ढिलाइ नगर्न आग्रह गर्नुभयो। सांसदहरू रेखा कुमारी यादव र हरिना देवी कामीले जलविद्युत आयोजना तथा सुरुङमा खोजी र उद्धार कार्य तत्काल तीव्र बनाउन आग्रह गर्नुभयो। सांसद मनमाया विश्वकर्माले भविष्यमा विपदबाट पर्न सक्ने जोखिम न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद सन्दीप राणाले रसुवा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रबाट हराइरहेकाहरूको खोजी तथा राहत र उद्धार कार्यमा तीव्रता दिन आग्रह गर्नुभयो। सांसद प्रेमबहादुर बयकले देशभर हुने गाड़ी दुर्घटना न्यूनीकरणको लागि ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद एगीबहादुर बोगटीले विपद प्रभावितको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद कृष्णहरि बुढाथोकीले विपद आउनु अघि नै जीवन जोगाउने प्रविधिको विकास गर्नुपर्ने तथा विपदको पूर्व सूचना र तयारीमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसद वसुमाया तामाङले अस्थायी सेल्टरमा गर्भवती महिला तथा किशोरीको लागि सुरक्षित र मर्यादित व्यवस्था गर्नुपर्ने तथा ज्येष्ठ नागरिकको लागि नियमित स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। सांसद शाहजान खातुनले 8 दिन बित्दा पनि परिवारले आफन्त जीवित भए नभएको जानकारी पाउन नसकेको बताउँदै सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो। सांसदहरू सृजना श्रेष्ठ, गोपाल शर्मा, हरिमोहन भण्डारी र सोम शर्माले पनि बाढ़ी प्रभावित तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले बाढ़ी प्रभावितको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन, महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा प्रभावितलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। जिल्ला समन्वय समिति कास्कीले बिहिबार विकास समन्वय बैठक सम्पन्न गरेको छ। कास्कीका निर्माणाधीन विकास आयोजनामा देखिएका अवरोध र समस्या निराकरण गर्न बैठक आयोजना गरिएको प्रमुख लीलाधर पौडेलले बताउनुभयो। कास्कीमा सञ्चालित आयोजना समयमै सम्पन्न नहुँदा सेवाग्राही मर्कामा परेको भन्दै प्रमुख पौडेलले सञ्चालित आयोजनासहित अन्य सरकारवाला सरकारी निकायबीच प्रभावकारी समन्वय अत्यावश्यक भएको उल्लेख गर्नुभयो। पोखरा र कास्की क्षेत्रमा विद्युत, सड़क, विमानस्थल सम्बन्धित विकास आयोजनाका सन्दर्भमा देखिएका विवाद समस्या समाधानार्थ तत्काल गम्भीरताका साथ कार्य गर्न आग्रह गर्नुभयो। पौडेलले राष्ट्र निर्माणको कार्य सबैको सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गर्नुभयो। जिल्ला समन्वय अधिकारी नवराज बरालले सरकारवाला कार्यालयहरू गम्भीर र समन्वय नभएको जनगुनासो आएपछि समन्वय बैठक आयोजना गरिएको भन्दै प्रतिक्रिया मिलाएर समस्याको समाधान गर्नुको विकल्प नरहेको बताउनुभयो। सो समन्वय बैठकमा नागरिक उड्डयन प्राधिकरण पोखरा, अध्यागमन कार्यालय पोखरा विमानस्थल, नेपाल विद्युत प्राधिकरण पोखरा, भरतपुर विद्युत प्रणाली सुदृढीकरण आयोजना, पोखरा महानगरपालिकाको कार्यालय, पोखरा मोगलिन सड़क आयोजना, पश्चिम खण्डका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको जिल्ला समन्वय समिति कास्कीका सूचना अधिकारी लक्ष्य शर्माले जानकारी दिनुभएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो। संस्थापनलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवापछिले 15 केन्द्रीय महाधिवेशनको मिति तोक्नेसहित 9 बुधे निर्णय गरेको छ। देउवापछिको बिहिबार सम्पन्न बैठकले 15 महाधिवेशन आगामी मक्सिर 21, 22 र 23 गते काठमाडौँमा गर्ने निर्णय गरेको हो। बैठकले वडा अधिवेशन असोज 15, पालिका अधिवेशन असोज 20, प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज 23, जिल्ला अधिवेशन कार्तिक 15 र प्रदेश अधिवेशन मक्सिर 4 गते गर्ने कार्यतालिका पनि तय गरेको छ। बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठनको जिम्मेवारी पार्टीका नेता शशांक कोइरालालाई दिने निर्णय गरेको छ। त्यस्तै नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघ लगायत भातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठन गर्ने जिम्मेवारी पनि कोइरालालाई दिने निर्णय भएको छ। बैठकले 77 जिल्लामा महाधिवेशन तयारी समिति गठन गर्न केन्द्रीय प्रतिनिधि पठाउने र तोकिएको समयभित्र जिल्ला निर्वाचन क्षेत्र पालिका तथा वडा तहको अधिवेशन तयारी समिति गठन गरिसक्न निर्णय गरेको छ। क्रियाशील सदस्यताको विषयमा पनि बैठकले विभिन्न मापदण्ड तय गर्दै विवाद भएमा क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समितिको निर्णय अन्तिम हुने व्यवस्था गरेको छ। प्रदेशसभा तथा स्थानीय तह निर्वाचनका लागि इच्छुक उम्मेद्वारको नामावली संकलन र उपयुक्त उम्मेद्वार छनौटको प्रक्रिया अघि बढ़ाउने निर्णय पनि बैठकले गरेको छ। बैठकले भदौ 24 गते भक्तपुरमा 113 बीपी जयन्ती मनाउने निर्णय गर्दै कार्यक्रम व्यवस्थापनको लागि छुट्टै समिति गठन गरेको छ। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाले ती जिल्लाको अधिवेशन कार्यतालिका भनेपछि सार्वजनिक गर्ने निर्णय गरिएको छ। संस्थापनले भने असो 16 19 महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ। पोखरा महानगरपालिका वडा नम्बर 4 गैरेपाटन स्थित प्रतिष्ठित शिक्षा संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत मण्टेश्वरीदेखि कक्षा 5 सम्मका साना साना विद्यार्थीहरूले भजन कीर्तन, नृत्य तथा झाँकीसहित जन्माष्टमी मनाएका हुन्। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्कोन पोखराका प्रतिनिधिहरू हरेकृष्ण र प्रसन्नले विद्यार्थीहरूलाई भजन कीर्तन तथा संगीतमय प्रस्तुतिमा प्रत्यक्ष सहयोग पुर्याउनु भएको थियो। उहाँहरूको गायन र वाद्यवादनको तालमा विद्यार्थीहरू राधा र कृष्णको आकर्षक पोशाकमा सजिएर मन्त्रमुग्ध हुँदै नाचेका थिए। साना बालबालिकाहरूको धार्मिक पोशाक र सांस्कृतिक प्रस्तुतिले विद्यालय परिसर नै भक्तिमय र उत्सवमय बनेको थियो। सो अवसरमा बोल्दै कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिकेले आधुनिक शिक्षासँगै बालबालिकालाई आफ्नै मौलिक धर्म, संस्कार र संस्कृतिको ज्ञान दिनु अति आवश्यक भइसकेको बताउनुभयो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका तथा कर्मचारीको उपस्थिति रहेको थियो। बालबालिकालाई भगवान श्रीकृष्णको जन्म, उहाँको बाललीला र जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वको बारेमा समेत व्यवहारिक रूपमा जानकारी गराइएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नैतिक शिक्षा, अनुशासन र सांस्कृतिक चेतना अभिवृद्धि गर्न ठूलो सहयोग पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। कार्यक्रम संयोजन शिक्षक कुसुम गुरूङले गर्नुभएको थियो। नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई प्रदेशसभामा विश्वासको मत लिन आग्रह गरेको छ। एमाले मुख्यमन्त्रीलाई संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र प्रदेशसभा समक्ष विश्वासको मतको लागि प्रस्ताव राख्न ध्यानाकर्षण गराएको हो। एमाले गण्डकी प्रदेश संसदीय दलको निर्णय अनुसार प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले 18 भदौमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराउनु भएको हो। विज्ञप्ति अनुसार 2081 साल असार 17 गते नेपाली कांग्रेस र नेकपा एमाले बीच केन्द्रमा भएको 7 बुधे सहमतिको आधारमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो। उक्त सहमति पश्चात 2081 साउन 17 गतेदेखि नेकपा एमाले पनि सरकारमा सहभागी भएको थियो। तथापि 2083 भदौ 10 गते एमाले सरकारबाट बाहिरिएको थियो। एमाले सरकारलाई दिएको समर्थन समेत नेपालको संविधानको धारा 188 को धारा 2 बमोजिम फिर्ता लिएको त्रिपाठीले जनाउनु भएको छ। यसरी सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ। एमाले संविधानको धारा 188 को धारा 2 मा स्पष्ट व्यवस्था रहेको भन्दै सोही अनुसार विश्वासको मत लिन जोड़ दिएको छ। यसरी सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ भन्ने व्यवस्था संविधानको धारा 188 को धारा 2 मा स्पष्ट रहेको र उक्त विषय दलको तर्फबाट दलका माननीय नेताज्यू मार्फत सम्मानित प्रदेशसभामा रेकर्ड समेत गराइसकिएकोले नेकपा एमाले प्रदेशसभा संसदीय दलको निर्णय अनुसार माननीय मुख्यमन्त्रीज्यूको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौं विज्ञप्तीमा भनिएको छ। यसैबीच मुख्यमन्त्री पाण्डेले सत्र भदौमा नेसपा सांसद फणीन्द्र देवकोटालाई ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्ति गरी मन्त्री परिषद विस्तार गर्नुभएको थियो। देवकोटाले सोही दिन प्रदेश प्रमुख दिलेराज भट्टबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो। यसअगाडि 2081 जेठ 16 गते सर्वोच्च अदालतको परमादेशपछि पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। त्यसबेला माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले पाण्डेलाई विश्वासको मत दिनुभएको थियो। 60 सदस्यीय गण्डकी प्रदेश सभामा हाल 59 सांसद कायम छन्। सरकार बनाउन वा टिकाउन 30 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कंग्रेसका 27, एमालेका 22, माओवादी केन्द्रका सभामुख सहित 8, राप्रपाका 2 र नेसपाका 1 सांसद रहेका छन्। एमाले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा बहुमत कायम राख्न साना दल र स्वतन्त्र सांसदको भूमिका निर्णायक बनेको छ। श्रोता तपाईले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्छ।

0: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइड,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच। यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, पोखरा महानगरपालिका 5 वर्षाङ स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद भागवत महापुराण सप्ताह ज्ञान माग्यबाट 2 दिनमै करिब 85 लाख रूपियाँ संकलन भएको छ। माग्यको दोस्रो दिन बिहिबारसम्म उक्त रकम संकलन भएको माग्य प्रचार प्रसार समिति संयोजक लक्ष्मण बरालले जानकारी दिनुभएको छ। मन्दिर पुनर्निर्माणसँगै धार्मिक सामाजिक तथा सामुदायिक एकताको उद्देश्यले आयोजना गरिएको महायज्ञ भदौ 25 गतेसम्म सञ्चालन हुनेछ। प्राकृतिक विपत्तिमा ज्यान गुमाएका घाइते तथा विपत्ता भएकाहरूको सम्झना र विश्व शान्तिको कामनासहित आयोजना गरिएको महायज्ञ श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर शुरू गरिएको हो। महायज्ञमा विभिन्न देवलीला संगीतमय श्रीमद भागवत कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्। महायज्ञको प्रमुख वाचक पण्डित दीपक प्रसाद पौडेल रहनु भएको छ। आयोजकका अनुसार महायज्ञबाट संकलित रकममध्ये अधिकांश मन्दिर पुनर्निर्माणमा खर्च गरिने छ भने केही रकम बाढ़ी पीड़ित तथा राहत कोषमा जम्मा गरिनेछ। मन्दिरलाई कलात्मक तथा आकर्षक स्वरूपमा पुनर्निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेव मन्दिरलाई 4 ढोका र पञ्चमुखी शिवलिंग सहितको विशाल शिवालयका रूपमा निर्माण गर्ने योजना रहेको आयोजकले जनाएका छन्। मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने तथा दातालाई योगदानको आधारमा सम्मान गर्ने व्यवस्था गरिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। मन्दिरको गर्भगृहमा एउटै शिलाका 3 भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको बताइन्छ। स्थानीय लीलाधर कोइरालाले करिब 92 वर्ष अघि सन्तानेश्वर महादेव मन्दिर स्थापना गर्नुभएको थियो। लामो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरलाई व्यवस्थित र भव्य स्वरूप प्रदान गर्न महायज्ञ आयोजना गरिएको आयोजकको भनाइरहेको छ। भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सघाउन पोखरा 30 ढुङ्गेपाटनमा रहेको नेपालपुन मगर समाजले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 79,060 रूपियाँ आर्थिक सहयोग गरेको छ। यो विपदको कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने संस्थागत दायित्व महसुस गर्दै उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका वरिष्ठ उपाध्यक्ष भविन पुनले जानकारी दिनुभएको छ। यता पोखरा 11 फुलबारी स्थित शिवशक्ति माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा भोटेकुसी तथा त्रिशुली क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित पीड़ितको लागि 16,016 रूपियाँ सहयोग गरेका छन्। विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको पहलमा विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। रात संकलनका क्रममा कक्षा 3 देखि 12 सम्मका विद्यार्थीलाई आफ्नो इच्छा अनुसार सहयोग गर्न आग्रह गरिएको थियो। त्यसपछि विद्यार्थीले खाजा खान ल्याएको रकम समेत बाढ़ी पीड़ितका लागि सहयोग गरेका हुन्। विद्यालयको प्रार्थना सभामा जुनियर रेडक्रस सर्कलकी शिक्षक नायक शर्मिला बराल सापकोटाले बाढ़ीको कारण भएको जनधनको क्षतिबारे विद्यार्थीलाई जानकारी गराउँदै विपत्तिको समयमा सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो। सहयोग संकलनपछि विद्यालयका प्रधानाध्यापक बालकृष्ण वास्तुलाले अकल्पनीय बाढ़ीको कारण भएको क्षतिप्रति विद्यालय परिवार दुखी भएको बताउनुभयो। उहाँले विद्यार्थीमा सहयोगी भावना विकास गराउन जुनियर रेडक्रस सर्कलले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो। प्रधानाध्यापक वास्तुलाले आगामी दिनमा पनि सर्कलको पहलमा थप राहत रकम संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताउनुभयो। विद्यालयका लेखापाल हरिश्चन्द्र बास्तुलाका अनुसार देश अहिले प्राकृतिक विपत्तिको कारण अत्यन्तै दुःख र पीड़ादायी अवस्थामा गुज्रिरहेको छ। यस्तो अवस्थामा विपत्तिबाट प्रभावित नागरिकलाई मानवीय तथा भौतिक सहयोग आवश्यक पर्ने भएकोले सबैले हातमालो गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। विद्यार्थीले आफ्नै खाजा खर्चबाट रकम बचाएर विपद प्रभावितको लागि सहयोग गर्नुले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकासमा सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर एलनिनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एलनिनो 76 वर्ष यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृहकारी

छिटो र सहज बनाइरहे पनि उनीहरूको वास्तविक सिकाइ र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12 देखि 18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले यही प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको हो। स्टकहोम विश्वविद्यालयका डेभिड स्टोमबर्ग तथा हङकङ विश्वविद्यालयका भिक्टर लेई र यानहुई उले गरेको अध्ययनमा 9 विषयमा विद्यार्थीको गृह कार्य मासिक परीक्षा र प्रवेश परीक्षाको नतिजा विश्लेषण गरिएको थियो। दौतरी समूह रामबजारको आयोजनामा पोखरामा दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता 2083 आयोजना हुने भएको छ। भदौ 19 गतेदेखि 21 गतेसम्म पोखरा रंगशाला स्थित मल्टीपर्पज कवर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन्। खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागि दौतरी समूहका अध्यक्ष मनोज गुरूङले जानकारी दिनुभएको छ। करिब 45 टीमको सहभागिता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टीमले नगद 55,555 सिल मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले नगद 33,333 सिल मेडल र प्रमाणपत्र पाउनेछन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिएससी प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गरेको हो। नेपाल खेलकुद पत्रकार मञ्च एनएसएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 पुरूषतर्फ चन्द्रबहादुर थापा र महिलातर्फ करान्तिकी एरिका गुरूङ वर्ष खेलाड़ी बन्न सफल हुनुभएको छ। मञ्चले आज काठमाडौँमा आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा वर्ष खेलाड़ीको अवार्ड चन्द्र र एरिकाले जित्न सफल हुनुभएको हो। 2082 सालमा गरेको प्रदर्शनलाई आधार मानेर मञ्चले अवार्ड प्रदान गरेको हो। वर्ष महिला खेलाड़ी अवार्डमा एरिकाले ह्याट्रिक गर्नुभएको छ। पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत महिला खेलाड़ीमा ह्याट्रिक गर्ने उहाँ पहिलो खेलाड़ी हुनुहुन्छ। एरिकाले मोरक्को रावतमा भएको करान्ते वन प्रिमियर लीगको 68 केजीमाथि तौल समूहमा कास्य पदक, टर्कीको इस्तानबुलमा भएको डब्ल्यूकेएफ करान्ते वन प्रिमियर लीगमा रजत पदक, चीनमा सम्पन्न डब्ल्यूकेएफ करान्ते वन प्रिमियर लीगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्ल्यूकेएफ करान्ते वन सिरिजमा स्वर्ण र थाइल्याण्ड ओपनमा एकल र टीम फाइटमा स्वर्ण जित्न सफल हुनुभएको थियो। वर्ष खेलाड़ी महिलाको मनोनयनमा करान्ते गेरिकासँगै सानुमाया थिङ र सबिना श्रेष्ठ तथा एथलेटिक्सको सन्तोष श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी पर्नुभएको थियो। पीपुल्स चोइस अवार्डमा भलिबलकी मीना सुनारले बाजी मार्नुभयो। मीनाले कुल मतको 29.04% भोट पाउनुभएको थियो। दोस्रो हुनुभएका रविन्द्र ढाँटले 24.53% मत पाउनुभएको छ। यो विधामा मिक्स मार्शल आर्ट्सका रविन्द्र ढाँट, भलिबलकी मीना सुनार, फुटबलकी पूजा राणा, करान्तेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल पर्नुभएको थियो। वर्ष प्रशिक्षकको अवार्ड करान्तेका कुशल श्रेष्ठले प्राप्त गर्नुभएको छ। श्रेष्ठ एरिकाले करान्ते वान प्रिमियर लीगमा कास्से, टर्कीको इस्तानबुलमा भएको डब्ल्यूकेएफ करान्ते वान प्रिमियर लीगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्ल्यूकेएफ करान्ते वान सिरिजमा स्वर्ण र चीनमा रजत पदक जित्दाका प्रशिक्षक हुनुहुन्छ। यस्तै 23 क्याडेट जुनियर तथा यू 21 कराते च्याम्पियनशीप चीनमा रेहान जावेद र मनिषा बोहराले काँस्य जित्दा पनि उहाँ प्रशिक्षक रहनुभएको थियो। यस्तै सविना श्रेष्ठ पुष्कला लामाले श्रीलंकामा भएको 9 साफ कराते च्याम्पियनशीपमा फाइटर टीम कुमेतोमा स्वर्ण पदक जित्दा पनि श्रेष्ठ नै प्रशिक्षक रहनुभएको थियो। वर्ष प्रशिक्षकको मनोनयनमा बक्सिङका दीपक महर्जन, कराँतेका कुशल श्रेष्ठ र मण्डेगाजी श्रेष्ठ तथा क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पूरण सिंह खत्री मनोनयनमा पर्नुभएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। रसुवाबाड़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो, 4,000 भन्दा धेरै सम्पर्कविहीन। रसुवाबाड़ीमा ज्यान गुमाएकाको सम्झनामा भदौ 22 गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय। नवयुवा आन्दोलन र शहीदको सम्मानमा 23 गते देशभर सार्वजनिक विदा दिइने। बाढ़ी प्रभावित क्षेत्रमा साना ड्रोन उडाए जफत गरिने, ठूला ड्रोनलाई मात्रै अनुमति। बाढ़ीबाट बेपत्ता भएकाको खोजी र सुरुङमा फँसेकाको चाँडो उद्धार गर्न सांसदहरूको माग, राज्यका सबै संयन्त्र परिचालन गर्न आग्रह। जीसस कास्कीको विकास समन्वय बैठक आयोजना, निर्माणाधीन विकास आयोजनामा देखिएका अवरोध र समस्या निराकरण गर्ने उद्देश्य। देउवापक्षको बैठकले एकपक्षीय महाधिवेशनको मिति तोक्ने सहित गर्यो 9 बुधे निर्णय। 77 वटै जिल्लामा महाधिवेशन तयारी समिति गठन गर्न केन्द्रीय प्रतिनिधि पठाउने। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य सहज बनाए पनि परीक्षाको नतिजा कमजोर। र पल्सर स्पोर्ट्स अवार्डमा करान्तेकी एरिका र बक्सिङका चन्द्र बने वर्ष खेलाड़ी। एसिसी प्रिमियर कपमा नेपालको दोस्रो जित, मलेसिया
छ विकेटले पराजित। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: रंग बहार, रंग बहार
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
6: पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा लामो समयको व्यवसायिक अनुभवले परिपक्व पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका जिम्मेवार व्यक्तित्व उत्तम मान बुद्धचार्यलाई अध्यक्ष पदमा मतदान गरी अत्याधिक मतले विजयी बनाइदिनु हुन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपील गर्दछौ। परिपक्व नेतृत्व, जिम्मेवार संघ र सुरक्षित व्यवसाय, उद्योगी व्यवसायको अमूल्य मत यसपालि उत्तम मान बुद्धचार्यलाई।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज।
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648-572-849।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात् 3 सेमिस्टर वर्षहरूमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
10: नेपालीको गौरव,
11: नेपालीको पहिचान,
10: पालिखे ढाका टोपी,
11: जसले शिरको शोभा बढाउँछ।
10: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
12: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
10: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526483।
11: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
10: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
14: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
16: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
18: सूचना पोखरा उद्योग वाणिज्य संघको मिति 2083 साल भाद्र 20 र 21 गते हुने 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशनमा संघका सम्पूर्ण सदस्य जीवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। परिचय पत्र लिन बाँकी सदस्य जीवहरूलाई संघबाट परिचय पत्र लिनुहुन अनुरोध गर्दछौ। पुनश्च मिति 2083 साल भदौ 19 गते संघको सचिवालय खुल्ला रहने जानकारी गराइन्छ। पोखरा उद्योग वाणिज्य संघ।
19: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
20: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
19: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
20: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
19: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
20: फोन
19: 5308-15 5308-15,
20: मोबाइल नम्बर 98562-8071, महेन्द्रपुर पालिका चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
19: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
21: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
22: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
21: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
22: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
21: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
22: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
21: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
22: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
21: नेपाल आदिवासी जनजाति महासंघ।
23: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
24: हेलो,
25: हजुर नमस्कार।
24: हेलो
25: नमस्कार काका, सुन्नु भएन?
24: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
25: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
24: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
25: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको।
24: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
25: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
24: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
15: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
0: रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंट
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार हुने समस्याहरू
4: हृदयघात
2: हाई ब्लड प्रेसर
4: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
4: मुटुको भल्भमा समस्या
2: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नुपर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
18: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ
2: अध्यक्षमा शोभा गौतम
4: वरिष्ठ उपाध्यक्षमा टिकाराम सुवेदी
2: उद्योग उपाध्यक्षमा सौगात थापा
4: वाणिज्य उपाध्यक्षमा भीम गौतम
2: महासचिवमा तारानाथ ढुङ्गाना
4: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ
2: उपमहासचिवमा यादव पोखरेल
4: व्यवसायको हकितका लागि संस्थाको सुदृढीकरणका लागि पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार हुने समस्याहरू
3: हृदयघात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्भमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834 2083 साल भदौ 20 र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा शोभा गौतम प्यानललाई अत्याधिक मतले विजय गराऊ
2: अध्यक्षमा शोभा गौतम
3: वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी
2: उद्योग उपाध्यक्षमा सौगात थापा
3: वाणिज्य उपाध्यक्षमा भीम गौतम
2: महासचिवमा तारानाथ ढुङ्गाना
3: कोषाध्यक्षमा जीवन प्रकाश श्रेष्ठ
2: उपमहासचिवमा यादव पोखरेल
3: व्यवसायको हकितका लागि संस्थाको सुदृढीकरणका लागि पोखराको आर्थिक समृद्धिका लागि तपाईँको अमूल्य मत शोभा गौतम प्यानललाई

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।